0: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साझा खबरको सबैभन्दा शुरूमा हिजो काभ्रेमा भएको दुखद दुर्घटनाको प्रसंग.
2: बीपी राजमार्ग अन्तर्गत काभ्रे प्रान्तको नवबुद्ध नगरपालिका दुई बुच्चा कोट नजिकै सेल्फी डाँडामा बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमै मृत्यु भएको छ. जिल्ला प्राधिकारले काभ्रे प्रान्तका अनुसार बनेपाबाट रोशी गाउँपालिका 6 सुगुरे जाँदै गरेको अरणीको यातायातको 23X8398 नम्बरको बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमा मृत्यु भएको हो भने 16 जना घाइते यात्रु घाइते भएका छन्. प्रहरी नायक उपरीक्षक रविन विष्टले बनेपाबाट रोशीतर्फ जाँदै गरेको बस हिजो दिउँसो 2:15 बजे अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खोजमा खसेको बताउनुभयो.
3: मृतक मध्ये 7 जना आइडेन्टिफाई भएको छ. 1 जना फूलमाया तामाङ हुनुहुन्छ वर्ष 34 को, इन्द्र बहादुर झाक्री हुनुहुन्छ वर्ष 75 को, रोशी गाउँपालिका 6, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउन्ड. अनि अर्को प्यारी माया तामाङ वर्ष 40, उहाँको पनि रोशी गाउँपालिका वडा नम्बर 8 घर. बम बहादुर भण्डारी दैलेख घर भएको वर्ष 30 को, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ. 16 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एचआईसीयूमा राखेर उपचार भइरहेको छ. चालकको भनाइ अनुसार चाहिँ हरेको त्यो टाइरोइड खुस्केपछि उसले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो.
2: यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काभ्रे प्रान्तो जिल्लाको नवबुद्ध नगरपालिका 2 बुच्चा कोटमा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको विषयमा दुःख व्यक्त गरेको छ भने 16 जना यात्रु घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ. हिजो दिउँसो 23X8398 नम्बरको बस करिब 2:15 दुर्घटनामा परेको थियो. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा बस दुर्घटनामा गहिरो संवेदना प्रकट गरिएको छ, साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ. नेपाल सरकारले यस घटनाको अनुसन्धान गरी दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ.
1: काठमाडौँ महानगरभित्र मात्रै झण्डै 2000 रोपनी सरकारी तथा सार्वजनिक जग्गा शक्तिशाली व्यक्ति र समूहले अतिक्रमण गरेको निष्कर्ष निकालेको रावल आयोगको प्रतिवेदन 3 दशक अर्थात 30 वर्षपछि दराजबाट निस्कने भएको छ. सरकारले ती जग्गा खाली गराउने र अतिक्रमणकारीमाथि कानूनी कार्यवाही अगाडि बढ़ाउने गरी निर्णय पनि गरेको छ. कार्यान्वयनको निर्णय गरिएको हो. सर्वोच्च अदालतको निर्देशन र लामो सार्वजनिक दबावपछि सरकारले 1935 रोपनी भन्दा बढ़ी जग्गा फिर्ता ल्याउने तथा अतिक्रमणमा संलग्नमाथि कानूनी कार्यवाही गर्ने निर्णय हिजो गरेको हो. जग्गा छानबिन सम्बन्धी चर्चित रावल आयोगको 31 वर्ष अघिको प्रतिवेदन अहिले कार्यान्वयन गर्ने सरकारको निर्णयलाई चासोका साथ हेरिएको छ. 2049 तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले सरकारी सार्वजनिक जग्गा छानबिनका लागि आयोग गठन गर्नुभएको थियो. आयोगको प्रतिवेदन गत 21 फागुनको निर्वाचनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको शक्तिशाली सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको हो. हिजोको मन्त्री परिषदको बैठकका निर्णयबारे बताउँदै मन्त्री सस्मित पोखरेलले भन्नुभयो,
4: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 को 2083 असार मसान्तसम्मको लागि म्याद थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने, र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार भिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गरे.
1: निर्णयसँगै रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने बाटो खुला भएको छ. भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित सबै निकायसँगको समन्वयमा आवश्यक कानूनी प्रक्रिया पूरा गरेर आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धी कार्य सम्पादन अघि बढ़ने पनि जानकारी दिइएको छ. आयोगले काठमाडौँ महानगरका तत्कालीन 35 वटै ओडामा जग्गा अतिक्रमण सम्बन्धी विस्तृत विवरण संकलन गर्दै नापी नक्सा र चित्र सहित प्रतिवेदन तयार पारेको थियो. प्रतिवेदन तयार भएको समयावधिमा काठमाडौँ महानगरका ओडा संख्या 35 थिए, जुन अहिले 32 सीमित छन्. आयोगले 2022 सालमा गरिएको नापी नक्सा र 2044 को दोहोरो नक्सालाई आधार मानि सरकारी तथा सार्वजनिक जग्गाको स्थलगत अध्ययन गरेको थियो. आयोगले प्रतिवेदन बुझाए पनि सरकारले लामो समयसम्म त्यसको कार्यान्वयनमा कुनै ठोस पहल गरेनन्. त्यसको 8 वर्षपछि 2060

0: अधिवक्ता प्रकाश मणि शर्मा सहितले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाउँदै आयोगको प्रतिवेदन कार्यान्वयनका लागि परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
1: सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। साथै बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा हिजो फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्णत निषेध गर्नुपर्ने भनेको छ। सशस्त्र द्वन्द्वकालमा बाल सैनिकको भर्ना र प्रयोगको विषयलाई लिएर लेनिन विष्ट लगायतले दायर गरेको रिटमा सुनाई गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको पुनः इजलासले सरकारका नाममा आदेश जारी गरेको हो। सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनले बाल अधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस भएको इजलासले जनाएको छ। युद्ध अपराधमा नेताद्वय पुष्पकमल दाहाल र डाक्टर बाबुराम भट्टराईलाई अभियोजन गर्नुपर्ने निवेदनको माग भने सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको छ। यस सम्बन्धमा सर्वोच्चले भनेको छ, सशस्त्र द्वन्द्वको समयमा भएका कमाण्डर स्तरका निर्णयका लागि व्यक्तिगत जवाफदेताको प्रश्न खुला नै रहेको र यसलाई संवैधानिक रूपमा स्थापित संक्रमणकालीन न्याय संयन्त्रहरूबाट तयार प्रतिवेदन सिफारिश मार्फत सम्बोधन हुने नै हुँदा यसमा थप केही बोलिरहनुपर्ने देखिएन।
0: यसैबीच कर्मचारी संगठन ट्रेड युनियन खारेजी सम्बन्धी सरकारी निर्णय कार्यान्वयनको बाटो खोल्ने गरी सर्वोच्च अदालतले आदेश दिएको छ। संवैधानिक इजलासले हिजो यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने तथा पूर्ण सुनवाईका लागि पेश गर्ने आदेश गरेको हो। संवैधानिक इजलासको हिजोको बहुमत निर्णय अनुसार यसअघि जारी गरिएको अन्तरिम आदेश कायम नरहने र मुद्दा पूर्ण सुनवाईका लागि पेश गर्नुपर्नेछ। इजलासमा प्रधान न्यायाधीश मनोज शर्मा तथा न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो। निर्णयमा प्रधान न्यायाधीश शर्मा, न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको राय एकतर्फी रहेको थियो भने न्यायाधीश सुवेदी र पौडेलले फरक मत राख्दै अन्तरिम आदेश निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। आदेशमा ट्रेड युनियन कार्यालय बन्द गर्ने, सरकारी सुविधा फिर्ता लिने तथा कर्मचारीलाई दरबन्दी अनुसार जिम्मेवारीमा खटाउने विषयमा सरकारी सम्पत्ति बाहेक अन्य सम्पत्तिमा बेदखलीको अवस्था नदेखिएको उल्लेख पनि गरिएको छ। श्रम अधिकार सम्बन्धी संवैधानिक व्यवस्था र यसको सीमा अन्तिम सुनवाईबाट स्पष्ट हुने भन्दै तत्कालका लागि अन्तरिम आदेश निरन्तरता नदिइएको पनि जनाइएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा अपाङ्गता भएका र उनीहरूको स्याहारमा लागेकाहरू तरकारी खेतीबाट राम्रो आमदानी लिँदै
1: स्याहार सम्हार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि स्याहार सम्हार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ।
2: नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयवासीको प्रतिकार, नकली भूटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस, 2000 नेपालीलाई पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिने मौका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा नेपाली भूमि सुस्तामा SSB पसेपछि स्थानीयको प्रतिकार शीर्षकमा खबर प्रकाशित छ। यो नवलपरासीबाट राम कुमार श्रेष्ठले लेख्नु भएको छ। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बलको टोलीलाई स्थानीयवासीले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली शुक्रबार बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीयले हुहल्ला गर्दै उनीहरूलाई भारतीय भूमितर्फ लकेटेका थिए। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको समस्या पुरानो समयदेखि रहँदै आएको उल्लेख गर्दै कूटनीतिक रूपमा सरकारले आवश्यक पहल थाल्ने बताउनु भएको छ। मन्त्री परिषद बैठकपछि हिजो संचारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उहाँले यो आज मात्र भएको विषय होइन, परराष्ट्र मन्त्रालयले कूटनीतिक रूपमा गर्नुपर्ने संवाद भारतसँग गरि नै रहेको छ। त्यस्तै राजनैतिक सन्देश लिएर चीन जाँदै परराष्ट्र मन्त्री शीर्षकमा अर्को खबर छ। भारत भ्रमण सम्पन्न गरेको एक सातापछि परराष्ट्र मन्त्री शिशिर खनाल भोलि 4 दिने औपचारिक भ्रमणका लागि चीन जाँदै हुनुहुन्छ। नेपाल र चीनका परराष्ट्र मन्त्रालयले हिजो एकैसाथ उहाँको बेजिङ भ्रमणको कार्यतालिका सार्वजनिक गरेका छन्। परराष्ट्र मन्त्री खनाल 31 जेठमा बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि उहाँले विभिन्न भेटवार्तामा छलफल गर्ने पनि बताइएको छ। त्यस्तै भित्र विश्वमा राइट सेयरिङ मापदण्डले रोजगारी खोसिने सरकारवालाको गुनासो शीर्षकमा अर्को खबर छ भने सांसद भन्छन् किसानले मल पाएनन्, सरकार भन्छ डीएपी अपुग यूरिया पर्याप्त शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै हुम्लाबाट 69 करोड़को कृषि उपज निर्यात शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। हिमाली जिल्ला जुम्लाको स्याउ, ओखर, सिमी, आलुदेखि फाफर, कोदो, पिठो आमदानीका प्रमुख स्रोत बनेका छन्। जिल्लामा उत्पादित कृषि उपज ठूला शहरमा बिक्री वितरण हुने गरेका छन् भने उत्पादित कृषि उपज बिक्रीबाट गत आर्थिक वर्ष 2081-82 69 करोड़ 15,61,000 रूपियाँ आमदानी भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
2: अन्नपूर्ण पोस्ट दैनिकमा कालापानी र सुस्ताको सुस्त गति शीर्षकमा यो जे पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात बाउण्ड्री वर्किङ ग्रुप BWGले दक्षिणी सीमा क्षेत्रको 10 गजा र सीमा व्यवस्थापनको काम शुरू गरेको छ। BWGका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्म खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले 49 वटा सीमा स्तम्भको मरमत गरिसकेको छ भने 22 वटाको पुनर्निर्माण निर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 वटाको मर्मत र 16 वटाको पुनर्निर्माण गरेका छन्। सीमा तथा दशगजा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। यसै क्रममा दुई देशका प्राविधिकहरूले नेपालगंज जमुना नाका नजिकै भारतीय पक्षले दशगजा क्षेत्रमा बनाएको एउटा मन्दिर पनि भत्काएको खबरमा उल्लेख गरिएको छ। भित्रीपन्नामा निर्माण रोकेका आयोजनालाई कार्यवाही गर्न निर्देशन, निर्माण व्यवसायको आपत्ति शीर्षकमा खबर छ। पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अवरूद्ध र अलपत्र अवस्थामा रहेका पूर्वाधार निर्माणका ठेक्काहरूलाई तत्काल कार्यवाही प्रक्रियामा अगाडि बढ़ाउन सड़क विभागलाई विशेष निर्देशन दिएको छ। मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलद्वारा हस्ताक्षरित एक पत्र मार्फत विभाग मार्फतका विभिन्न डिभिजन तथा आयोजना कार्यालयबाट ठेक्का सम्झौता भई निर्माण कार्य ठप्प पारेका आयोजनाहरूलाई कानूनी दायरामा ल्याउन दिएको छ। निर्माण व्यवसायीहरूले भने आपत्ति जनाएका छन्। कान्तिपुर दैनिकमा डंकी रूट हुँदै अमेरिका छिर्न 1.25 करोड़ खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर छ। रूकुम पश्चिम मुसिकोट एकका राजेन्द्र खड्का 30 महिनापछि नेपाल फर्किनुभयो। अब उहाँसँग 14 महिनामा 18 वटा देश पार गर्दै अमेरिका छिर्न दलाललाई पटक पटक बुझाएको 1.15 करोड़ ऋण र शून्य उपलब्धि मात्रै बाँकी रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा 2000 नेपालीलाई पोर्चुगल ले दियो टीआरसी आवेदनको मौका शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छ। पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको हो। पोर्चुगलमा रहेका आप्रवासीलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नकली प्रमाणीकरण फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिन मौका दिइएको हो। लेसबन स्थित नेपाली दूतावासमा 1760 जनाले आफूहरू पीड़ित भएको भन्दै निवेदन दिइसकेका छन्। त्यो सूची दूतावासले पोर्चुगल सरकारलाई पठाइसकेको छ। एसीको नतिजामा 70 ल्याउनेलाई 7 अंक शीर्षकमा अर्को खबर सुदीप बैनीले लेख्नु भएको छ। एसीको नतिजामा सिम्बोल नम्बर 029107 ओ भएका विद्यार्थीले विज्ञान र सामाजिकमा 3.6 र 2.4 जीपीए प्राप्त गरे। नतिजामा चित्त नबुझेर पुनर्योग गर्दा दुवै विषयमा उनले 4.4 जीपीए ल्याए। सिम्बोल नम्बर 00404772D भएका विद्यार्थीले अंग्रेजीमा 2.4 जीपीए प्राप्त गरे। पुनर्योगका लागि आवेदन दिँदा नतिजा परिवर्तन भएर 4 जीपीए कायम भयो। 31,000 विद्यार्थीको पुनर्योग गर्दा 1800 जनाको नतिजा परिवर्तन भएको खबरमा उल्लेख गरिएको छ। ऋण सम्झौता भए पनि निर्माणमा गएन तीन कुने जडीबुटीमा फ्लाइओभर र अण्डरपास शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकको भित्री पन्नामा प्रतिनिधि सभा मन्त्रालय गत छलफल असारदेखि शीर्षकमा खबर छ। विनियोजन विधेयक 2083 विभिन्न शीर्षकमाथि हुने छलफल र जवाफ असार 1 गतेदेखि 4 गतेसम्मका लागि राखिएको छ। प्रतिनिधि सभाको शुक्रबार हिजोको बैठकले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ। अर्थमन्त्री वागलेको अभिव्यक्ति र करका दर हेरफेरको विषयलाई लिएर नेपाली कम्युनिष्ट पार्टी नेकपाले तीव्र आपत्ति जनाउँदै संसदीय छानबिन समिति गठनको माग हिजोको बैठकमा अगाडि सारेको छ। असारमा 30,000 दादुराको खोप दिइने बारेमा संगम घरती मगरले बागलुङबाट लेख्नु भएको खबर पनि छापिएको छ। राष्ट्रपा महाधिवेशन तयारी तीव्र शीर्षकमा वसन्त ढुंगानाले चितवनबाट लेख्नु भएको खबर छ भने गणेश विशुले नेपालगंजबाट लेख्नु भएको छ। नेपालगंज उपमहानगरपालिकाका 82% बासिन्दा शुद्ध खानेपानी उपभोग गर्नबाट वञ्चित छन्। नगरमा खानेपानी सेवाको संस्थागत विस्तार भए पनि वितरण प्रणाली चुस्त नहुँदा नागरिकको ठूलो हिस्सा शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएको खबरमा उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच जारी युद्ध अन्त्य गर्नका लागि सम्झौता अन्तिम चरणमा पुर्याइएको बताइएको छ। दुवै देशले पछिल्लो समय आक्रमण तीव्र बनाएपछि शान्ति सम्झौताको अन्तिम बिन्दु खोजिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले संचारकर्मीसँग कुरा गर्दै सम्झौतामा हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने शर्त रहेको समेत बताउनु भएको छ। पराकाङ्क्षीका अनुसार इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता भने पछि अलग रूपमा बस्ने पनि बताइएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध तय गरिएका सबै आक्रमणहरू रद्द गरिएको बताउनुभयो। वार्तामा केही सहमतिका विषय अघि बढ़ेकाले सम्झौतामा चाँडै हस्ताक्षर हुन सक्ने आकलन गर्दै उहाँले सम्पूर्ण आक्रमणका कार्यक्रमहरू रद्द गरिएको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तर इरानी संचार माध्यमले सार्वजनिक गरेको 14 बुँदे सम्झौताबारे ट्रम्पले असहमति जनाउँदै उक्त विवरण वास्तविक सहमतिसँग मेल नखाने समेत प्रतिक्रिया दिनुभएको छ। र इरानसँगको जारी अमेरिका इजरायल युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धिदर कोविड 19 महामारी पछिकै सबैभन्दा कमजोर स्तरमा पुग्ने अनुमान गरिएको छ। विश्व बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार सन् 2026 विश्वको आर्थिक वृद्धिदर 2.5% सीमित रहनेछ। यो सन् 2025 तुलनामा निकै कम हो। गएको वर्ष विश्व अर्थतन्त्र 2.9% बढ़ेको थियो। युद्ध थप चर्किएमा वा वस्तु तथा ऊर्जा आपूर्ति लामो समयसम्म अवरूद्ध भएमा अवस्था झन गम्भीर बन्ने चेतावनी दिइएको छ। साझा खबरमा अब खेल खबर। विश्वकप 2026 तेस्रो खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बराबरी खेलेका छन्। क्यानाडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोभिनाले 1-1 बराबरी खेलेका हुन्। खेलको 21 मिनटमा जोभो लुकिचले हेडर मार्फत गोल गर्दै बोस्निया एण्ड हर्जगोभिनालाई शुरूआती अग्रता दिलाउनु भएको थियो, तर बोस्निया एण्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन। 79 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल लारिनले शानदार कन्ट्रोलका साथ गोल गर्दै क्यानाडालाई बराबरीमा फर्काउनुभयो। त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र अंक दुवै टोलीले 1-1 अंक बाँडेका छन्। अब विश्वकपको चौथो खेलमा आयोजक अमेरिका र पारागोए खेल्नेछन्। उक्त खेल बिहान 7:15 शुरू हुने जानकारी दिइएको छ। एसियाली राष्ट्र कतारले स्विजरल्याण्डको सामना शनिबार राति गर्दैछ। यससँगै कतारले लगातार दोस्रो विश्वकपको यात्रा शुरू गर्नेछ। कतारले युरोपेली राष्ट्र स्विजरल्याण्ड विरूद्धको खेल नेपाली समय अनुसार राति हुनेछ। अमेरिकाको लेभिस मैदानमा खेल हुनेछ। समूह बीमा दुवै 3 अंक बटुल्ने प्रयासमा रहनेछन्। त्यसै गरी आजको खेलमा समूह बीको रहनेछ कतार र स्विजरल्याण्ड। समूह सीमा 31 जेठमा 3:45 खेल हुनेछ। ब्राजिल र मोरक्को बीचको समूह सीको खेल 31 जेठमा 6:45 शुरू हुनेछ भने हैती र स्कटल्याण्ड समूह डीको खेल 31 जेठमा 9:45 हुनेछ। अस्ट्रेलिया र टर्की बीचको खेल समूह ईको हो। यो खेल भोलि हुनेछ भने जर्मनी र कुराकाओको बीचमा पनि प्रतिस्पर्धा हुने भएको छ।
6: आधुनिक प्रविधिबाट तरकारी लगाएर आमदानी लिन थालेपछि अपाङ्गता भएका व्यक्तिलाई पनि सजिलो। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब तरकारी उत्पादनमा आधुनिक प्रविधिको सहयोग। सिन्धुपाल्चोकमा जलवायु अनुकूल कृषि प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार व्यावसायिक गोलभेडा खेतीमा जुटेका छन्। यसले उनीहरूको आमदानी मात्र बढ़ाएको छैन, आत्मविश्वास र आत्मनिर्भरताको नयाँ आधार पनि बनेको छ।
9: सिन्धुपाल्चोकको चौतारा साँगाचोकडी नगरपालिका 8 इर्खुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छालारोग पोर्फिरियाबाट पीड़ित हुनुहुन्छ। घाममा निस्कन नसक्ने भएकाले दैनिक कामकाजमा उहाँलाई परिवारको सहयोग आवश्यक पर्थ्यो, तर अहिले अवस्था फेरिएको छ। घर छेउमै निर्माण गरिएको टनलभित्र मल्चिङ प्रविधिबाट गोलभेडा खेती गरिरहनु भएको छ। पहिलो वर्षमै करिब 300 किलो गोलभेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन बढ़ेको छ। अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ।
10: राम्रै भएको छ, 300 जति केजी चाहिँ बेच्यो, सबोट मिलेको छ, औषधि खर्च घर खर्च।
9: चौतारा साँगाछोगढीतिर ठुलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ। बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा 3 टनेल निर्माण गरेर गोलबेडा खेती गरिरहनु भएको छ। थोपा सिंचाई, मल्चिङ र बायोडिग्रेबल प्रविधिको प्रयोगले उत्पादन बढेको छ। गत वर्ष 1 टनेलबाट मात्रै करिब 50,000 रुपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ।
1: वर्ग खमा छन् उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ। 1 किरेट 12 किलो निकाले हिजो मात्रै, त्यही अनुसारले एउटा नडलको बराबर आयो भने 1 लाख लगभग लिनुपर्ने सर।
9: चौतारा साँगाछोगढी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन्। बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेल करिब 60,000 रुपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ, जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन्। सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल,
11: स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन्, डिपिएसएमका कुराहरू छन्, मल्चिङ प्लास्टिकका कुरा छन्, बायोडिग्रेडेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ। हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ।
9: 2 वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आयार्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ। नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। चौतारा साँगाछोगढी नगरपालिका उपप्रमुख सीता थापा,
12: किरानी भनौ अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको, जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो, किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने काम गर्दै जाँदाखेरि देख्यौँ। यो किराजन्य रोग यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सक्यो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
9: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेलभित्र व्यावसायिक गोलबेडा खेतीमा व्यस्त छन्। मेहनत, सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन्। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयनमा जाँदै काठमाडौँ महानगरभित्र झण्डै 2,000 रोपनी जग्गा अतिक्रमित नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयको प्रतिकार,
2: बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन सर्वोच्चको आदेश, नकली भूटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस, 2,000 नेपालीलाई पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिने मौका,
0: सिन्धुपाल्चोकमा अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्य सरकारी खेतीमा रमाउँदै ऋण सम्झौता भए पनि तीनकुने जड़ीबुटीमा फ्लाइओभर र अण्डरपासको काम शुरू भएन, निर्माणको काम रोकेका आयोजनालाई कार्यवाही गर्न निर्देशन,
2: अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि सम्झौता हुँदै सबै आक्रमण रद्द गरिएको अमेरिकाको भनाई, मध्य पूर्व युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धिदर कमजोर हुने अनुमान,
0: र विश्वकपमा आज राति कतार र स्विजरल्याण्ड खेल्ने, भोलि 4 खेल हुने, बिहान ब्राजिल र मोरक्को खेल्दै अग्रता जोगाउन नसक्दा क्यानाडासँग बराबरीमा रोकियो बोस्निया हर्जगोभिना।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रवि मिश्रले झ्याप्पै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समय बसिरहेका प्रतिनिधि सभाका बैठकहरू, जहाँ सांसदहरूले समसामयिक विषयमा ध्यानाकर्षण त गराउँछन् तर कतिपय सांसदले उटपट्याङ कुराहरू राखेर, अभिव्यक्ति राखेर विरोध गरिराखेकोमा पनि व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बन्द कोठा छ, बन्द कोठाको माथिपट्टि कोट झुण्डाइएको छ, कोटमा लोगो छ प्रतिनिधि सभाको र नजिकै सांसद जस्ता देखिने व्यक्ति 101 उटपट्याङ शीर्षकको किताबमा केही त्यहाँ रटान मारिरहेको जस्तो देखाइन्छ र उनले हात उठाएका छन्, केही भन्दैछन्, यस्तो लेखिएको छ। आहा, आज पनि संसदमा माहौल तताइने भयो।
0: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला.

0: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
2: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
1: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: नमस्कार, सीआईएन संवादमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको सीआईएन संवादमा विशेषतः बाल श्रम विरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा कृषि क्षेत्रबाट बाल श्रम कसरी मुक्त गर्ने र यसमा सरकारवाला निकायको भूमिका के छ भन्ने बारेमा छलफल गर्दैछौ। छलफलका लागि हामीसँग स्टुडियोमा एफएओका कार्यक्रम विशेषज्ञ हामीसँग मधु विश्वकर्माजी हुनुहुन्छ। त्यसै गरी हामीसँग बाल बालिकाको क्षेत्रमा क्रियाशील स्वतन्त्रता अभियान नेपालका महासचिव ऋतु भट्टराई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ दुवैजनालाई। शुरूमा त मधु विश्वकर्माज्यू तर्फ लागौं। वास्तवमा यो कृषि क्षेत्र एफएओले कृषि उत्पादन बढ़ाउन र यसको दिगोपनासँग काम गर्दै आइराखेको अवस्था छ र पारिवारिक कृषि वर्षको रूपमा त्यसै गरी उत्पादन बढ़ाउनु पर्छ भन्ने पनि लागिरहेको छ। आजको दिनमा बाल बालिकाको प्रयोग पनि नरहोस् र परिवारबाट बाल बालिका फेरि छुट्न अवश्य पनि सक्दैन। हामीले अहिले एफएओले गरिराखेको काम अथवा अहिले चलाइराखेको अभियान चाहिँ के छ, त्यसबाट अगाडि बढ़ौं।
1: हस्, धन्यवाद। विशेषतः आज अन्तर्राष्ट्रिय बाल श्रम विरूद्धको दिवसमा यहाँहरूलाई यो आमन्त्रणमा बढ़ाउनु भयो, त्यसको लागि विशेष धन्यवाद पनि टक्राउन चाहन्छु। विशेष गरेर संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले विशेष गरेर यो कृषिलाई कसरी आधुनिकीकरण गरेर लिएर जान सकिन्छ र विशेष गरेर बाल श्रम रहित उत्पादनहरूलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने खास अभियान चाहिँ कृषि विकासमा त्यो रहेको छ भने विशेष गरेर यो बाल श्रम मुक्त कृषि र कृषिका उत्पादनहरूलाई स्थानीय तह, प्रदेशीय तह र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कसरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ र त्यसबाट विशेष गरेर स्मल होल्डर फार्मर भनेर भन्छौँ हामीले, त्यो स्मल होल्डर एकदमै निम्न स्तरमा गरिबीमा रहेका किसानहरूलाई कृषि र उद्योग मार्फत हामीले कसरी अगाडि बढाउन सकिन्छ र त्यसमा पनि विशेष गरेर परिवारहरूले जुन स्कूल जाने बाल बालिकाहरूको चाहिँ त्यो अधिकारलाई वञ्चित नगरिकन विशेष गरेर यो एज वाइज ग्रुपमा रहेका बाल बालिकाहरूलाई निकृष्ट तरिकाको बाल श्रममा नलगाइकन कृषि र कृषि उत्पादनलाई कसरी बढाएर अगाडि लगेर जान सकिन्छ भन्ने विषय नै चाहिँ हाम्रो कृषि तथा खाद्य संगठनको एउटा प्रमुख अभियान हो भनेर भन्न चाहन्छु।
0: जस्तो पारिवारिक खेती वर्षको रूपमा पनि एफएओले यो अभियान चलाइराखेको छ भने अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा पनि अभियान चलाइराखेको छ। अब बाल बालिकाको प्रयोग कृषिमा नरहोस् भन्ने एउटा भयो, तर परिवारमा रहँदै गर्दाखेरि उनीहरूले निश्चित समयमा निश्चित प्रकारको त्यो प्रकारको अभ्यास चाहिँ उनीहरू कहीँ न कहीँ सहभागी हुन सक्छन्। तपाईँहरूको विचारमा कति उमेर अथवा कुन उमेर समूहका बाल बालिकालाई कति काम लगाउँदा चाहिँ यो सिकाइको रूपमा अथवा सहभागिताको रूपमा हुन्छ, कति चाहिँ यो श्रमको रूपमा हुन सक्छ, त्यसकारण त्यो जोगाउने ढंगबाट पनि हामी लागिराखेका छौँ भन्ने छ।
1: हजुर, धन्यवाद। विशेष गरेर बाल श्रम र बाल कार्य यो दुईटालाई चाहिँ छुट्टै छुट्टै तरिकालाई अलिकति हेर्नुपर्ने हुन्छ। अब विशेष गरेर बच्चाहरूले सामान्य कामहरू होइन, जस्तै पानी भुक्ने होइन, सामानहरू मिलाइदिने अथवा बिउबिजनहरू मिलाइदिने, ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्। तर जुन अलिकति यो हेजार्डस वर्क, अङ्ग्रेजी शब्द आयो, हेजार्डस वर्क अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बाल बालिकाले गर्छ, त्यो कामलाई चाहिँ हामीले अलिकति श्रमसँग जोडेर हेर्नुपर्ने हुन्छ विशेष गरेर। र यसमा पनि फेरि अब अलिकति यो कुन उमेरकाले गर्ने भन्ने छ, जस्तै अब 12 देखि 14 वर्ष उमेरकाले होइन त्यो काम चाहिँ गर्न पाउँछन्, तर तिनीहरूलाई चाहिँ निकृष्ट तरिकाको, अब निकृष्ट भन्नाले के भन्ने कुरो पनि आउँछ, विशेष गरेर अब रासायनिक जुन कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक कामहरू छन्, अत्यधिक चाहिँ त्यो फिजिकल वर्क गर्ने काम, शारीरिक कामहरू छन्, ती कामहरूमा चाहिँ बालबालिकालाई चाहिँ बालबालिकालाई संलग्न गराउनु हुँदैन भन्ने छ। तर पनि अब नेपालमा तपाईँले अब आईएलओको लगायतको हाम्रो रिपोर्ट हेर्नुभयो भने प्रत्येक 10 बालबालिकामा 8 बालबालिका चाहिँ अझै पनि तपाईँको कृषि क्षेत्रमा छ, संलग्न छन् भन्ने छ। एउटा डाटाले के भन्छ भन्दाखेरि 87% तपाईँको बालबालिका अझै पनि कृषि क्षेत्रमा संलग्न छन् भनेर भन्छ। त्यसैले यो बाल श्रमलाई चाहिँ अब यसको प्रमुख कारणको रूपमा तपाईँ हेर्नुहुन्छ भने गरिबी र खाद्य असुरक्षा। अब यो गरिबीले गर्दा के हुन्छ, श्रमिक त चाहियो, अब कतिपय अवस्थामा के छ, परिवारमा पनि अब मेल जुन पुरुष हुनुहुन्छ उहाँ बाहिर हुनुहुन्छ अनि कृषिको काममा कि त महिला कि त बालबालिका उहाँहरूलाई नलगाइकन उपाय नै छैन तर पनि अब यसलाई कृषि तथा खाद्य संगठनले विशेष गरेर खाद्य सुरक्षा कसरी बढाउन सकिन्छ बालबालिकाको पोषणको कार्यक्रमहरू कसरी लागू गर्न सकिन्छ र कृषिमालाई अलिकति आधुनिकीकरण गरेर कसरी लिएर जान सकिन्छ ताकि बाल श्रमलाई रोक्न सकियोस् भन्ने विषयमा चाहिँ हामी काम
0: गर्दैछौँ। यो स्वतन्त्रता अभियान नेपालले बाल बालिकाहरूलाई यो श्रमबाट जोगाउनको लागि गरिराखिएको अभ्यास अन्तर्गत अब बाल बालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाको त कमी छैन नेपालमा अरूभन्दा तपाईँहरूले गरिराखेको फरक अभ्यास ताकि कृषि क्षेत्रमा सहभागिता पनि बढ्न सकोस् र श्रमिकको रूपमा नरहोस् भन्नको लागि चाहिँ के काम गरिराख्नु भएको छ?
2: सर्वप्रथम त प्रश्नको लागि धन्यवाद। अब स्वतन्त्रता अभियान नेपालले चाहिँ स्थापना कालदेखि नै बाल श्रमको अन्त्यको लागि हामीले काम गरिरहेका छौँ। विशेष त बाल श्रमको जहाँ सेक्टर वाइज चाहिँ विभिन्न सेक्टरमा काम गरिरहेको छ, ब्रिकलिनमा होस्, एम्ब्रोइडरीमा होस्, होइन कृषि क्षेत्रमा होस् अथवा थुप्रै क्षेत्रमा रहेको छ। कृषि क्षेत्रको कुराकानी गरिरहँदाखेरि चाहिँ पहिलो सुरु चाहिँ नेपाल सरकारले जुन डेटा लिएर आउनुभयो त्यो डेटामै हाम्रो दुई चाहिँ डिफरेन्सेस देखिन्छ। जस्तो श्रम मन्त्रालयले चाहिँ यो डेटा सही हो, मतलब सबैभन्दा धेरै बालबालिका चाहिँ कृषि क्षेत्रमा रहेको छन् भनिरहेको अवस्थामा चाहिँ हाम्रो एग्रिकल्चर मिनिस्ट्रीले चाहिँ त्यो होइन, जस्तो अघि तपाईँले मधुसले
0: भन्नुभएको
2: 87% कुराकानी गर्दा बाल श्रम र बाल कामको कुरा। तर हामी चाहिँ के भन्छौँ भन्दाखेरि बाल श्रमलाई पहिचान गर्ने कुरा तीन चारवटा फ्याक्टर्स त हेर्नुपर्छ। पहिलो कुरा एज, जस्तो हजुर उमेर, कुन वर्षको बालबालिकालाई कुन काम लगाइएको छ। दोस्रो काम, त्यो काम गर्ने इन्भाइरोमेन्ट के छ, होइन जस्तै 6 वर्षको बच्चालाई रातिको 11 बजे काम लगाउनु भने त्यो साखीमा जोखिमताको कुरा भयो। तेस्रो कुरा भनेको चाहिँ तपाईँको चाहिँ कन्टेक्स्ट इन्भाइरोमेन्टको कुराहरू हुन्छ। अनि चौथो भनेको चाहिँ त्यो बालबालिकाहरू चाहिँ विद्यालयबाट बाहिर आए भयो भने चाहिँ त्यो जोखिमतालाई चाहिँ बढाउने काम गर्छ। त्यस कारण कृषिको क्षेत्रको कुराकानी गरिरहँदाखेरि चाहिँ हाम्रो नेपालको कन्टेक्स्टमा हामीले कृषि ओभरअल भन्दा पनि कृषि क्षेत्रभित्र भएको हजार डेस वर्कहरू जोखिमताको कुरा गर्दाखेरि त्यो कस्तो कन्डिसन हुन्छ भन्दाखेरि

0: 11:30 बजे किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज परिवार बेसी शहर नगरपालिका 8 लमजुङ।
1: सुनिता आ गर त
2: भोके मेरो दास सबै किराले खाको छ।
1: गर न के आ गर म हेर्छु।
2: आ
1: छि कस्तो गनाको दाँत माझ्दैन हो।
2: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के।
1: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न। दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
3: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीसर नगरपालिका 8 सेरा ओरालो लमजुङ।
5: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
4: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
1: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या।
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी।
1: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 98462-18202 र 98403-19789।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: हार्दिकली मन्त्रणा लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज को 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ। कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरूलाई कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार। स्थान बेसीसहर नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन। समय बिहान 11:30 बजे। किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज परिवार बेसीसहर नगरपालिका 8 लमजुङ।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
4: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
5: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर हैरान। अनि हाम्रै बेसीसहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
5: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
6: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
4: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
6: सोयल मेडिसिन्स, बेसीसहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
8: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसीसहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
8: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसीसहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
9: ओ भरे खन प्रलो शैली हतारलाई रो
10: निवाने भिजी कारे मुई पिबा मिमामी मार्बलरी प्रिमा बीर बेसी सर मोबा गंगा आर्ट ग्यालरी याब मैब आछु
9: नै याम बीर तयार तडी भा कारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बीर याब मैलो खारे कारे प्रे याना सेदी
10: स गंगा आर्ट ग्यालरी तो बनेर आछु
9: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिलो भनेम्रो
10: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै।
6: बेसीसार नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याच प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
11: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7, पुरानो बैंक चोक, लमजुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665531387, मोबाइल नम्बर 9462646648 र 9463018।
0: हार्दिक निमन्त्रणा। लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज को 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ। कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू, सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरू कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार। स्थान बेसी सहर नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन। समय बिहान 11:30 बजे। किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज परिवार, बेसी सहर नगरपालिका 8, लमजुङ।
8: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मिसै भइ।
12: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
8: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
12: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8, सेरा।
6: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9645664093।
1: एचआईभी सम्बन्धी जानकारी। एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ।
13: एचआईभी बाट कसरी बच्न सकिन्छ। आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आँचिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो छ महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्ने पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपियाँ, उडुस, किरा फट्याङ्ग्रे तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
14: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
15: कान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन। हार्दिक निमन्त्रणा। लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज को 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ। कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरू कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार। स्थान बेसीसहर नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन। समय बिहान 11:30 बजे। किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज परिवार बेसीसहर नगरपालिका 8 लमजुङ।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेङ्गी रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
1: हार्दिक निमन्त्रणा। लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्जको 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ। कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरूलाई कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार। स्थान बेसीसहर नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन। समय बिहान 11:30 बजे। किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज परिवार बेसी सहर नगरपालिका 8 लमजुङ।

0: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ। छारे रोग, सुगर, प्रेसर, गानो गोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ। गर्भदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68, 97-69-77-68 र 98-21-57-56-36, 98-21-57-56-36।
1: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिक आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण सन चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98-166-85-520, 98-066-66-162 र 066-521-381। दिपा सुनचाँदी पसल, विश्वह नगरपालिका 8, नारायणी स्थान, लमसुङ।
5: किन हाँस्या नि बुढा, तँलाई फर्किने गरी?
6: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तँलाई थर्किने गरी हाँसेका।
5: हुन त हाम्रो बाले नि ताल बढाएमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
7: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: ताल बराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98-461-32004 र 98-191-20981।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज। शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायतामा पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा बेसीतह नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ। सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234, मोबाइल नम्बर 98-560-14-549, रोजगार सेवा केन्द्र बेसी सहर, सम्पर्क फोन नम्बर 98-470-14-549।

0: नमस्कार, तपाईहरु सबैलाई हार्दिक स्वागत छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकारमा। यो कार्यक्रम तपाईलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सही जानकारी अर्थात सही सूचना दिनका लागि तयार पारिएको हो। कार्यक्रम अन्तिम सम्म सुनेर साथ दिनुहुनेछ भन्नेमा म पुनः विश्वस्त छु। बेसिसा नगरपालिका र सुरक्षित अप्रवासन कार्यक्रम सामीको सहयोगमा लमजुङ मीडिया हाउसले तयार पारेको यो कार्यक्रम लमजुङका तीनवटै रेडियो रेडियो मर्सिन्दी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेउडा 90.8 मेगाहर्जमा हरेक शनिबार बिहान 7:30 बजे सुन्न सक्नुहुनेछ। साथै रेडियोका अनलाइन र फेसबुकबाट पनि एकसाथ सुन्न सकिन्छ। आज कार्यक्रमको आठौं भाग हो। आज हामी कार्यक्रममा जानकारीमूलक सूचना, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी गतिविधि, सुन्दरबुझा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश खतीसँगको छोटो कुराकानी र लघुनाटिका प्रसारण गर्छौं।
1: सूचना
2: वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनको लागि वैदेशिक रोजगार सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायतामा पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा बेसिसा नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665902334 र 9855614549। रोजगार सेवा केन्द्र बेसिसर 9847014549।
0: यो छोटो जानकारी मूलक सूचना पछि पुनः स्वागत छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकारमा। अब सुनौ गतिविधि।
3: सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्र लमजुङबाट चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म 4630 सेवाग्राहीले सेवा लिएका छन्। आप्रवासी स्रोत केन्द्रका अनुसार सेवा लिने मध्ये 1830 पुरुष र 2800 महिला रहेका छन्। वैदेशिक रोजगारी, सुरक्षित आप्रवासन, श्रम स्वीकृति, पुनः एकीकरण तथा विभिन्न परामर्श सेवा सम्बन्धी जानकारी तथा सहजीकरणका लागि जिल्लाका विभिन्न स्थानीय तहबाट सेवाग्राही केन्द्रमा पुगेका हुन्। केन्द्रले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा बढी बेसिसहर नगरपालिकाका 1014 जना सेवाग्राहीले सेवा लिएका छन्। त्यसपछि सुन्दरबजार नगरपालिकाका 691, दोर्दी गाउँपालिकाका 613, मर्स्याङ्दी गाउँपालिकाका 571, मध्य नेपाल नगरपालिकाका 545, राइनस नगरपालिकाका 531, कोलासचर गाउँपालिकाका 387 तथा दुधपोखरी गाउँपालिकाका 288 जना सेवाग्राहीले सेवा लिएका छन्। 2081 जेठ 21 गते स्थापना भएको आप्रवासी स्रोत केन्द्र लमजुङले वैदेशिक रोजगारीमा जाने तथा फर्किएका श्रमिकलाई सूचना, परामर्श र सहजीकरण सेवा प्रदान गर्दै आएको छ। केन्द्र स्थापना तथा सञ्चालनका लागि शुरूआती चरणमा बेसिसहर नगरपालिकाले जनशक्ति व्यवस्थापन गरेको थियो। गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा भवन निर्माण, फर्निचर, कम्प्युटर तथा अन्य आवश्यक सामग्री उपलब्ध गराइएको थियो। सामी कार्यक्रम अन्तर्गत हेल्भेटासले प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। हाल केन्द्रमा बेसिसह नगरपालिका तथा गण्डकी प्रदेश सरकारको सहयोगमा 2 सूचना तथा परामर्शकर्ता कार्यरत रहेका छन्। आप्रवासी स्रोत केन्द्रका सूचना तथा परामर्शकर्ता पूजा भण्डारी र गोमा अर्यालले केन्द्र मार्फत वैदेशिक रोजगारीमा जाने तथा फर्किएका श्रमिक र उनीहरूका परिवारलाई आवश्यक सूचना तथा परामर्श सेवा प्रदान गरिँदै आएको बताउनुभयो। उहाँका अनुसार सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीका लागि जनचेतना अभिवृद्धि गर्ने कार्यलाई समेत निरन्तरता दिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता र स्वरोजगारतर्फ आकर्षित गर्दै उनीहरूको सिप दक्षता र अनुभवलाई स्वदेशमै उपयोग गर्ने उद्देश्यले दौर्दी गाउँपालिकामा अन्तर्क्रिया तथा छलफल गरिएको छ। केही साता अघि आयोजित कार्यक्रममा गाउँपालिकाका 9 वडाबाट वैदेशिक रोजगारीबाट फर्किएका 2-2 जना प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाको अनुभव, चुनौती, सम्भावना तथा स्वदेशमै रोजगार र उद्यम विकासका अवसर बारे छलफल गरिएको थियो। रिटर्नी युवाको सिप र अनुभवलाई स्थानीय उत्पादन, कृषि, पर्यटन तथा साना उद्यममा उपयोग गर्न सकिने विषयमा सहभागीहरूले सुझाव दिएका थिए। दौर्दी गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख धर्मराज गुरुङले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशील र आत्मनिर्भर बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले आन्तरिक रोजगारी प्रवर्धन गर्दै विदेशमा आर्जन गरेको सिप दक्षता र अनुभवलाई स्वदेशमै उपयोग गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले वैदेशिक रोजगारीबाट फर्किएका युवाको ज्ञान, सिप र अनुभव गाउँपालिकाको महत्वपूर्ण सम्पत्ति भएको बताउनुभयो। उहाँले विदेशमा आर्जन गरेको पुँजी, प्रविधि र दक्षतालाई स्वदेशमै उत्पादनशील क्षेत्रमा लगानी गर्न सके स्थानीय अर्थतन्त्र सुदृढ हुने र रोजगारीका थप अवसर सिर्जना हुने धारणा व्यक्त गर्नुभयो। गाउँपालिकाले रिटर्नी युवाको उद्यमशीलता विकास र स्वरोजगार प्रवर्धनका लागि आवश्यक नीति, कार्यक्रम र सहजीकरणलाई प्राथमिकता दिने उहाँको भनाइ थियो। कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम सामीका कार्यक्रम अधिकृत शिव रेग्मीले वैदेशिक रोजगारीको वर्तमान अवस्था, सुरक्षित वैदेशिक रोजगारीका उपाय तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सिप, पुँजी र प्रविधिलाई स्थानीय विकास तथा समृद्धिमा उपयोग गर्ने विषयमा जानकारी गराउनु भएको थियो। उहाँले रिटर्नी युवाको अनुभवलाई स्थानीय विकाससँग जोड्न सके आर्थिक तथा सामाजिक रूपान्तरणमा टेवा पुग्ने बताउनुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज काफले, लेखा अधिकृत ताराचन्द्र ढकाल, प्रशासकीय अधिकृत सच बहादुर कुन लगायतको समेत उपस्थिति रहेको थियो।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार, हाम्रो सरोकार। अब प्रस्तुत छ सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घटीसँगको छोटो कुराकानी।
4: वैदेशिक रोजगारीलाई व्यवस्थित मर्यादित गर्नको लागि सुन्दरबजार नगरपालिकाले गत आर्थिक वर्षदेखि यो सामी परियोजनासँग पनि सहकार्य गर्दै कार्यक्रमहरू चाहिँ सुरुवात गरेको छ। अहिले खास गरी अब वैदेशिक रोजगारीमा जानेहरूको लागि सुसूचित गर्ने, उहाँहरूलाई चाहिँ यथोचित सूचनाहरू प्रवाह गर्ने काम, वैदेशिक रोजगारीमा जाने क्रममा ठगिएका अथवा गइसकेपछि विभिन्न समस्याहरूमा परेकाहरूलाई न्यायिक कार्यमा चाहिँ सहजीकरण गर्ने कुराहरू र मनोसामाजिक समस्यामा परेका परिवारका सदस्यहरू अथवा वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई चाहिँ मनोसामाजिक परामर्श दिने लगायतका कामहरू चाहिँ नगरपालिकाबाट हुँदै आएको छ।
5: तपाईँले गाउँ गाउँमा यो कार्यक्रमहरू सञ्चालन गर्नको लागि कर्मचारी व्यवस्थापनदेखि लिएर होइन अरू व्यवस्थापकीय पक्षहरूलाई चाहिँ कसरी चाहिँ अगाडि बढाउनु भएको छ?
4: नगरपालिकाको नीति, कार्यक्रम, बजेटमा पनि त्यो वैदेशिक रोजगारीसँग सम्बन्धित कार्यहरूलाई प्राथमिकतामा राखेर गइराखेको अवस्था छ। अहिले कर्मचारीको व्यवस्थापनको हिसाबले चाहिँ रोजगार संयोजक संघीय सरकारको श्रम मन्त्रालय संघको सहकार्यमा उहाँ कार्यरत हुनुहुन्छ। उहाँको नेतृत्वमा 2 चाहिँ हाम्रो रिटर्निङ भोलिन्टियर्सहरू कार्यरत हुनुहुन्छ। उहाँहरूले सबै ओडाहरूमा
5: व्यवस्थापनदेखि लिएर होइन अरू व्यवस्थापकीय पक्षहरू
4: नगरपालिकाको नीति, कार्यक्रम, बजेटमा पनि त्यो वैदेशिक रोजगारीसँग सम्बन्ध

0: खास गरी त्यही कामको लागि चाहिँ हामीले दुईजना रिटर्निङ भोलिन्टियर्स, एकजना मनोसामाजिक परामर्शदाता र एकजना चाहिँ रोजगार सहयोगी, चारजनाको टिम चाहिँ कार्यरत रहेको अवस्था छ।
1: उहाँहरू फिल्डमा खटिरहँदाखेरि अथवा गाउँ गाउँमा पुगिरहँदाखेरि जुन नागरिकले चाहिँ के कस्ता समस्याहरू व्यक्त गरिरहेका छन् अथवा तपाईँहरू समक्ष चाहिँ के कस्ता समस्याहरू उहाँले चाहिँ भनिरहनु भएको छ?
0: धेरै समस्याहरू, कतिपय चाहिँ जस्तै अब यहाँबाट एउटा कम्पनी अथवा एउटा पारिश्रमिकको कुराहरू लिएर उहाँ पुग्दाखेरि चाहिँ त्यो भन्दा चाहिँ अलग दुःखहरू झेल्न परेको कुराहरू छ। कतिपय चाहिँ अब विदेशमा गएर बिरामी हुने अथवा एक्सिडेन्टमा पर्ने अथवा मृत्यु नै हुने त्यस्ता कुराहरूमा चाहिँ समस्यामा परेका कुराहरूलाई पनि सहजीकरण गर्नुपर्ने परिस्थिति छ। र कतिपय चाहिँ अब हामी फर्केर केही गर्न चाहन्छौँ त्यो खालको आइडियाहरू भए हुन्थ्यो, त्यसमा चाहिँ सहजीकरण गरिदियो भने स्थानीय सरकारले भन्ने खालको अपेक्षाहरू पनि हामीले पाएका छौँ।
1: अब ती कुराहरू जस्तै विदेशमा भएका नागरिकले हामी समस्यामा पर्यौं भनिरहँदाखेरि अथवा त्यो मात्रै नभइकन स्वदेशमै पनि यहाँबाट वैदेशिक रोजगारको लागि जानको लागि जुन तयारी अवस्थामा रहेर पनि केही व्यक्तिहरूबाट ठगिएका कुराहरू पनि नगरपालिका समक्ष अथवा तपाईँ कहाँ आइपुगेको होला होइन, ती कुरालाई चाहिँ कसरी समाधानको बाटोतिर चाहिँ लगाउनु भएको छ?
0: हजुर, हाम्रो ठ्याक्कै अब ठगीकै केसमा चाहिँ हामीले प्रमुख जिल्ला अधिकारी अथवा जिल्ला प्रशासन कार्यालय मार्फत हामीले त्यसलाई सल्ताउने गरी हामीले सहजीकरण गरेका हुन्छौँ। जस्तै विदेशमै समस्यामा परेकाहरूलाई चाहिँ हामीले कन्सुलर सेवा विभाग थ्रु त्यसलाई चाहिँ समाधानको लागि डकुमेन्टेसन गर्ने, हामीले चाहिँ सम्पर्क सम्बन्धहरूको चाहिँ सहजीकरण गर्ने कामहरू चाहिँ नगरपालिकाले गर्ने गरेको छ।
1: यी सूचनाहरू विदेशमा ठगिएका अथवा चाहिँ यहीँ पनि ठगिएका अथवा जुन वैदेशिक रोजगारीमा लागेकाहरूको समस्या चाहिँ तपाईँहरू समक्ष कसरी व्यक्तिले अथवा परिवारले चाहिँ तपाईँहरूसँग चाहिँ कसरी सम्पर्क गरिरहनु भएको छ?
0: यसैको सहजीकरणको लागि हामीले विदेशमै काम गरेर फर्केका अनुभवी साथीहरूलाई दुईजना हामी चाहिँ रिटर्न भोलिन्टियर्सको रूपमा परिचालन गरेका छौँ। त्यस सँगसँगै उहाँहरूले परेका पीरमर्काहरू आफ्नो समस्या चाहिँ जनप्रतिनिधिहरू मार्फत पनि केही रूपमा चाहिँ आउने गरेको छ। र हामीले चाहिँ वैदेशिक रोजगारीमा हाम्रो नगरपालिकामा कति घर परिवारलाई कतिजना हुनुहुन्छ भनेर त्यसको चाहिँ हामीले प्रोफाइल डाटा बेस पनि हामी तयार गर्दैछौँ। त्यसरी चाहिँ हामी काम गरिरहेको छौँ।
1: विदेश नजानुस् भन्ने कुरा त त्यो हाम्रो चाहिँ कर्तव्य भयो होइन, तर विदेश जान लागेका उहाँहरूले चाहिँ के कुरामा चाहिँ ध्यान दिन आवश्यक छ जस्तो लाग्छ?
0: उहाँहरू जानुभन्दा अगाडि चाहिँ कुन कम्पनीमा जाने, त्यो लिगल प्रोसेसमा हामी जाँदैछौँ कि छैनौँ, त्यो श्रम स्वीकृति प्राप्त देश हो कि होइन भन्ने कुराहरू बुझ्नु पर्यो, आफूले पाउने ज्याला आफ्नो कामको विषयमा चाहिँ विज्ञ हुनु पर्यो, अनि त्यो काम गर्न हामी चाहिँ दक्ष छौँ कि छैनौँ भन्ने कुराहरू पनि ख्याल गर्न पर्यो। छैन भने केही समय विभिन्न सरकारी निकाय अरू निजी क्षेत्रमा पनि तालिमको अवसर हुन्छ, ती कुराहरू स्किल चाहिँ हासिल गरेर तालिम के अरे सिप हासिल गरेर जानु पर्यो, ती कुराहरूमा चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। मुख्य कुरा चाहिँ अलिकति इलिगल वेबाट जाने सम्भावना धेरै जोखिममा परेको देखिन्छ, अनि ठगीका कुराहरू पनि धेरै चाहिँ अत्यधिक छिटो कमाउने अथवा त्यो ठुलो पारिश्रमिकको लोभले अब त्यो चाहिँ यथार्थमा जाँदाखेरि चाहिँ त्यहाँ ठगिएको अथवा मर्कामा परेको समस्यामा परेको चाहिँ देखिया छ।
1: अब यी सबै समस्याहरूलाई समाधानको लागि आगामी आर्थिक वर्षमा सुन्दर बजार नगरपालिकाले के कस्ता कार्यक्रमहरू चाहिँ ल्याउने योजना चाहिँ तपाईँले बनाउनु भएको छ?
0: हजुर, योलाई एकदमै प्राथमिकताको रूपमै लिनुपर्ने हुन्छ। हाम्रो वैदेशिक रोजगारीमा भएका परिवारको संख्या नै एकदमै अत्यधिकै छ, अब यसलाई तत्कालै रातारात विदेशमा जान चाहिँ रोक्ने मात्रै भनेर पनि हुने परिस्थिति छैन। अब यो सबै यसमा चाहिँ हाम्रो बाध्यता पनि छ, अर्को कुरा अब ग्लोबलाइजेसनको कुराहरू छ, अब सबै कुरा हाम्रो देशमा मात्रै अरू देशमा पनि एक देशको मान्छे अर्को देशमा अवसर पाउँछ भने त्यहाँ सहज रूपमा पुग्ने, त्यहाँ राम्रो खालको चाहिँ आर्जन अथवा अरू अवसरहरू चाहिँ लिने चाहिँ अवस्था छ भने त्यसलाई हामीले रोकेर पनि रोक्न पनि सकिन्न। र तर सम्भव भएसम्म हामीले आफ्नै देशमा टिकाउनको लागि यहीँ आफ्नो चाहिँ आत्मनिर्भर भएर आफ्नो चाहिँ आर्थिक हिसाबले समृद्ध भएर बाँच्ने वातावरण सिर्जना गर्नको लागि सरकारले चाहिँ पहल गर्नुपर्छ। त्यसको लागि हामीले सानातिना प्रयास चाहिँ गर्न सुरु गरेका छौँ। यही वर्ष पनि हामीले विदेशबाट फर्केकाहरूको लागि उद्यमशीलताको तालिम कार्यक्रम पनि राख्यौँ होइन, त्यसलाई चाहिँ आगामी वर्षमा निरन्तरता दिने, अब अरू गर्न चाहनेहरूलाई अरू टेक्निकल सपोर्टहरू

0: गर्ने गरी चाहिँ हामीले सोध गराएको छौँ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकार। यो कार्यक्रम लमजुङका तीनवटै रेडियो, रेडियो मर्सिन्दी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेडा 90.8 मेगाहर्जमा एकसाथ प्रसारण भइरहेको छ। अब सुनौ लघुनाटिका।
2: हे भगवान, यो बजार पनि कति ठुलो हुँदै गयो।
3: ए माया,
2: सुषमा
3: कस्तो छौ? कति कामले आयो?
2: ठिकै छु नि, तिमीलाई भेट्न आएको नि।
3: होला, खुब मारको हप्ता गाउँ आउने लागेको थिए।
2: आए पनि हामीलाई भेट्दैनस् क्या रे?
3: अस्तिको पालि एक रात मात्रैको लागि थिए कि, अब त भेट भइहाल्छ नि। बरु भन् त, किन आएको?
2: अलिकति कामले आएको, काठमाडौँसम्म जाउँ भनेर।
3: ए, एक्लै आएकी त? के विदेश जाने हो?
2: कसरी थाहा पायो?
3: थाहा पाइहाल्छ नि, भन बरु कहाँ जान लागेको?
2: यही जाने भन्ने पनि छैन, कम्पनीको मान्छेलाई भेट्नु छ अनि थाहा हुन्छ।
3: कस्तो कम्पनीको मान्छे हो? कम्पनीले नै पठाउँछ त?
2: विदेश पठाइदिने मान्छे नि, अहिले अलि कस्तो कस्तो कुरा गरिरहेको छ, एकपटक आफै गएर बुझौ भनेर नि।
3: विदेश जाने जस्तो गम्भीर कुरा सोच विचार गरेर जानुपर्छ है माया।
2: त्यो त हो।
3: अनि अहिले उड्ने हो त नि?
2: उड्ने त भनेको भिसा आउँदैछ मात्रै भन्छ, भिसा आएपछि आफै खबर गर्छु मात्रै भन्छ। अब त एक वर्ष नै हुन लाग्यो।
3: लौ, हुन्न
2: त्यसैले आफै गएर के भइरहेको छ भनेर बुझौ भनेर नि।
3: ए साथी, पैसा पनि दिइ छाड्यो होला?
2: दिएको त हो नि, किस्ता किस्तामा गरेर 1.5 लाखै पुग्यो भाइ।
3: 1.5 लाख रे? ओए, 1.5 लाख भनेको यहाँको कुरा हो?
2: कतै सापटी कतै ऋण खोजेर दिएको त हो नि, तैले पत्याइनस् क्या रे?
3: त्यो कुरा छोडिदेऊ साथी, अरू भन् त के भइरहेको छ?
2: भिसा आउँदैछ भन्छ, फोन उठाउँदैन। फोन उठाए पनि भिसा आएपछि आफै खबर गर्छु भन्छ अनि फोन राखिदिन्छ।
3: ओहो, कुरा अलि गम्भीर लाग्यो माया।
2: किन र?
3: पासपोर्ट पनि उनैसँग होला होइन त?
2: हो, किन र?
3: हेर साथी, तिमीलाई मैले भनेको सुन्दा अप्ठ्यारो लाग्छ होला, होइन जस्तो पनि लाग्छ होला, तर तिमी गलत मान्छेकोमा पुगेको हो कि भन्ने लागिरहेको छ।
2: हो र, त्यस्तो त होइन होला।
3: अब पैसा दिएको नै एक वर्ष भयो, भिसा आउँदैन, कुन देश जाने हो त्यो पनि थाहा छैन, अरू गर्नुपर्ने कामहरू के हो त्यो पनि केही थाहा छैन, भनेपछि यस्तो तालले त तिम्रो पैसा फस्यो भन्दा पनि हुन्छ। अब त
2: हो र, ला अब के गर्ने त, म त बर्बाद हुन्छु कि के हो?
3: आत्तिनु पर्दैन, सुरुमा तिमीले त्यो मान्छे म्यान पावरको हो कि होइन भनेर बुझ्नु पर्ने हो। आत्तिएर हुने पनि केही होइन, विदेश पठाइदिने नाममा अहिले धेरैजना ठगिरहेका छन्।
2: हो र, तिम्रो कुरा सुन्दा म त साँच्चीकै ठगिएको झै लाग्यो। म त ठगिएको रहेछु कि के हो, के गर्ने होला अब? नौ
3: नातिउ न साथी, म सक्दो सहयोग गर्छु तिमीलाई, बरु उसलाई पैसा बुझाउँदाको रसिदहरू के कस्तो छ?
2: पैसा त उसले पनि लिएन, म्यान पावरको मान्छे भनेर अर्कैले लिएको थियो। रसिदहरू त छ, भर पर्नु भनेपछि केही पैसा त उसैले यत्तिकै दिएको।
3: ल ठिक छ, अब तिमी काठमाडौँ जाने कुरा नगर, तिम्रो समस्याको समाधान अब यतैबाट गर्ने प्रयास गरौँला।
2: अनि मेरो पैसा कसले दिन्छ त? मेरो पैसा
3: पहिला हामी जिल्ला प्रशासन कार्यालयतिर जाउँ, त्यहाँ आप्रवासी स्रोत केन्द्र छ, त्यहाँ गएर तिम्रो सबै कुरा भनौ ल।
2: हुन्छ।
3: सुन माया, उनीहरूले सबै काम गरिदिने पनि होइन, तर उनीहरूले सक्दो सहयोग गर्छन्। के गर्ने, कहाँ उजुरी गर्ने, कसरी अगाडि बढ्ने भनेर सल्लाह दिन्छन्। हेरेको फसेको पैसा उठेको छ, ठगिनबाट जोगिएका छन्।
2: हुन्छ हुन्छ, तसँग भेट नभएको भए म त झनै बर्बाद हुने रहेछु। धन्यवाद साथी।
3: ल ल, बरु ढिला नगरौ, जे प्रमाण छ सबै लिएर जाउँ।
4: सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकार।

0: हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। तपाईलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया तपाईले सुनिरहनु भएको रेडियोको फेसबुक र हाम्रो इमेल lamjunghouse@gmail.com कमेन्ट लेख्न सक्नुहुन्छ। आजको लागि कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकारको समय सकियो। अर्को साता शनिबार बिहान 7:30 बजे फेरि भेटौला। कार्यक्रमका लागि सहयोग गर्नुहुने रेडियो मर्सेन्दीका लक्ष्मी घले, दिलो तामाङ, रेडियो चौतरीका एलिसा श्रेष्ठ साथै आशु गुरुङलाई धन्यवाद दिँदै कार्यक्रम प्रस्तुता म खुशी माया गुरुङ पनि विदा हुन्छु। सुरक्षित वैदेशिक रोजगारीका लागि सचेत रहनुहोस्। आधिकारिक निकायबाट आधिकारिक सूचना लिनुहोस्। नमस्कार, शुभ दिन।
1: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
1: रोजगार सेवा केन्द्र बीसी सहर 98470-14-549।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
2: जापान ट्राई होइन, स्योर गरौं।
3: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
3: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
1: लमजुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
5: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
6: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र हँ?
5: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
6: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
5: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
6: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
5: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-735।

0: ओहो
1: हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जानु भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
4: हार्दिक निमन्त्रणा। लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज को 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ। कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू, सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरूलाई कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार। स्थान बेसी सहर नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन। समय बिहान 11:30 बजे। किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज परिवार, बेसी सहर नगरपालिका 8, लमजुङ।
5: हेलो विक्रम, कहिले जाने त इन्टरनेटको बिल तिर्न?
2: मेरो त अझै 1 महिना बाँकी छ यार।
5: लौ कसरी, अस्ति हामीले सँगै तिरेको होइन त? मेरो त बेला भइसक्यो त।
2: वर्ल्ड लिङ्कको 1 कान 2 कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ, अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि 1 महिनाले थप गरिदियो।
5: यो त गजबको अफर रहेछ त यार।
2: बरु तिमी पनि वर्ल्ड लिङ्कको 1 कान 2 कान रिफर अफरको फाइदा लिइहाल।
5: हुन्छ यार, म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु।
3: थप जानकारीका लागि 98-028-44-010, 98-028-38-526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओल्ड लिङ्क कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि।
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98-451-39-647 र 98-111-90-610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसडीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: हार्दिक निमन्त्रणा। लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज को 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ। कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरूलाई कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार। स्थान बेसीतह नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन। समय बिहान 11:30 बजे। किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज परिवार बेसीतह नगरपालिका 8 लमजुङ।
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
0: एचआईभी सम्बन्धी जानकारी: एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईभीबाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुद, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदाय निशुल्क रूपमा उपलब्ध छ।
3: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु आ छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरी डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
2: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
3: भूपुसैनिक डेन्टल होम प्राली बेसीसर नगरपालिका 8 सेरा ओरालो लमजुङ
4: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी
3: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
5: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
3: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
5: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
4: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 98462-18202 र 98403-19789
4: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
5: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
6: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
7: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
6: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
7: चिन्तै नगर्नुहोस् न बुढा बिस्टी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
8: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
7: सम्पर्क फोन नम्बर 98165-85520 98066-66162 र 066-521-381 दिपा सुनचाँदी पसल बिस्तार नगरपालिका 8 नारायण स्थान लमजुङ
4: एचआईभी सम्बन्धी जानकारी एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ एचआईभी बाट कसरी बच्न सकिन्छ आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने सुई सिरिन्जको साझा प्रयोग नगर्ने छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने
9: आत्तिनु पर्दैन। एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने। एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
3: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2909 मोबाइल नम्बर 98-560-602909।
4: हार्दिक निमन्त्रणा। लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज को 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ। कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरू कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार। स्थान बेसी शहर नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन। समय बिहान 11:30 बजे। किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज परिवार बेसी शहर नगरपालिका 8 लमजुङ।
1: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
5: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर हैरान। अनि हाम्रै बेसीथर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
5: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिसा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
1: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी शहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241132।
6: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
6: पहिला मुख धुने, अनि यही हाम्रै बेसी शहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना, अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
1: जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 8, भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म, सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
7: Oh. ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
8: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
7: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
7: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
7: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: भने खन प्रलो शैली हतार नै र
1: हो याजु मेवाले व छेजी तारे मुइ पिबा मिमामी मार्बलरी प्रिवबीर देसिसर मुबा गंगा आर्ट ग्यालरी याव मैब आछु
0: नै याम बीर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भीर याव मैलो फारे तारे प्रे यान सेदी
1: स गंगा आर्ट ग्यालरी तो बनेर आछु
0: तर नि मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छलसी ब्याज दे माया चिनो भनेम्रो
1: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै
2: बेसिसर नगरपालिका सात पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्त्य लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 066531387 मोबाइल नम्बर 9842646648 र 9843010183
4: हार्दिक निमन्त्रणा लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज को 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरू कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार स्थान बेसी सहर नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन समय बिहान 11:30 बजे किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज परिवार बेसी सहर नगरपालिका 8 लमजुङ
5: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिने
6: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
5: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
6: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
7: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
8: कामने रोग
7: बौलाउने रोग
8: ढल्ने रोग
7: मूर्छा पर्ने
8: सपना नराम्रो देख्ने
7: डराउने
8: रिस उठ्ने
7: तर्सिने
8: खान मन नलाग्ने
7: चिलाउने
8: ऐठन गर्ने
7: कम्मर दुख्ने
8: हात खुट्टा पोल्ने
7: चपाउने
8: हात खुट्टा दुख्ने वा सुन्निने
7: ज्यान करकर खाने
8: महिनावारी गडबडी
7: बाजोपन
8: छारे रोग
7: प्रेसर
8: सुगर
7: प्यारालाइसिस
8: दम
7: खोकी टोकेको निलो दाम
8: मान्छे हराएको
7: सामान हराएको
8: टुनामुना लागेको
7: मेलमिलाप गर्न पर्ने
8: दाँत दुखेको
7: बिगार परेको
8: पैसा फसेको
7: रक्सी छुटाउने
8: घर बाँध्ने
7: पिनास भएको,
8: टाउको दुख्ने,
7: ग्यास्ट्रिक,
8: जन्डिस भएको,
7: सत्रु नष्ट गर्ने,
8: बाथ रोग,
7: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ
8: गडबडी,
7: बाजोपन,
8: छारे रोग,
7: प्रेसर,
8: सुगर,
7: प्यारालाइसिस,
8: दम,
7: खोकी, टोकेको निलो दाम,
8: मान्छे हराएको,
7: सामान हराएको,
8: तुना मुना लागेको,
7: मेलमिलाप

0: नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 60 र 98 21 57 56 36 98 21 57 36।
1: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल हिँड आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिसहर नगरपालिका 8, झिङ्गे खोला, पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: एचआईवी सम्बन्धी जानकारी। एचआईवी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईवी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो छ महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्ने पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपियाँ, उडुद, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
0: हार्दिक निमन्त्रणा। लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्जको 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ। कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू, सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरूलाई कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार। स्थान बेसी सहर नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन। समय बिहान 11:30 बजे। किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज परिवार बेसी सहर नगरपालिका 8 लमजुङ।
3: कार्यक्रम स्वास्थ्य सरोकार।
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
3: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गदी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: हार्दिक निमन्त्रणा। लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 MHz को 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ। कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू, सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरूलाई कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार। स्थान बेसी सहर नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन। समय बिहान 11:30 बजे। किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 MHz परिवार बेसी सहर नगरपालिका 8 लमजुङ।
4: किन हाँसे आऊ नि बुढा, तुलाई फर्किने गरी?
5: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि, तुलै फर्किने गरी हाँसे का?
4: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
0: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
6: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
7: कार्यक्रम स्वास्थ्य सरोकार।
8: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
9: एसडीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्चाङ्गी, रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
8: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: डेंगू रोग लामखुट्टे को टोकाई बाट सर्ने रोग हो। इस रोग का लक्षण निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडी पट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: एचआईभी सम्बन्धी जानकारी: एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईभी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो छ महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छेउ गर्दा। एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
4: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
5: जापान ट्राई होइन, स्योर गरौं।
0: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
5: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
0: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
4: लमजुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
6: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 9856045।

0: हार्दिक निमन्त्रणा। लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज को 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ। कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरूलाई कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार। स्थान बेसीसह नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन। समय बिहान 11:30 बजे। किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज परिवार बेसीसह नगरपालिका 8 लमजुङ।
1: बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
2: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
1: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, गसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक गसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विशेषह नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98171540।
3: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-5091।
3: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
7: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
3: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
7: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईहरुकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मासिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशापिसाब तथा थायराइड जाँच पनि गरिन्छ।
3: नोट: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी शहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छी कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी
6: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
5: एचआईभी सम्बन्धी जानकारी एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ एचआईभी बाट कसरी बच्न सकिन्छ आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने सुई सिरिन्जको साझा प्रयोग नगर्ने छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आचिनु पर्दैन एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने एचआईभी कसरी सर्छ असुरक्षित यौन सम्पर्क गरेमा संक्रमित रगत तथा रगत जन्ने पदार्थ प्रयोग गरेमा सुई सिरिन्जको साझा प्रयोग गरेमा एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा एचआईभी कसरी सर्दैन लामखुट्टे उपियाँ उडुस किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा जुठो खाँदा लुगा साटासाट गरेर लगाउँदा हात मिलाउँदा एउटै काइयोले कपाल कोर्दा एउटै धारा पोखरी चर्पी प्रयोग गर्दा चुम्बन गर्दा श्वास प्रश्वासबाट खोक्दा र हात छेउ गर्दा एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ
7: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ
8: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
9: कार्यक्रम स्वास्थ्य सरोकार
10: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
9: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
10: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: हार्दिक निमन्त्रणा। लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज को 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ। कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरूलाई कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार। स्थान बेतीसहर नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन। समय बिहान 11:30 बजे। किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज परिवार बेतीसहर नगरपालिका 8 लमजुङ।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यसका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडि पट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
4: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
5: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
4: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
4: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 98462 र 98403 1990।
4: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ।
5: नोट: सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ। भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
4: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
5: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
4: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
6: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
5: नोट: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
6: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि। प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
1: ओहो हेर सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
4: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
5: न्यू जनप्रेमी छापा खानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत
4: विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापा खानामा जाउँ कि भनेर निस्केको म त
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने

0: साथ नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मसी भइदिने।
2: बुवा पिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
2: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा,
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98-465-64-093।
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
5: काम्ने रोग,
4: बौलाउने रोग,
5: हल्ने रोग,
4: मूर्छा पर्ने,
5: सपना नराम्रो देख्ने,
4: डराउने,
5: रिस उठ्ने,
4: तर्सिने,
5: खान मन नलाग्ने,
4: चिलाउने,
5: ऐठन गर्ने,
4: कम्मर दुख्ने,
5: हात खुट्टा पोल्ने,
4: चपाउने,
5: हात खुट्टा दुख्ने वा सुन्निने,
4: ज्यान करकर खाने,
5: महिनावारी गडबडी,
4: बाजोपन,
5: छारे रोग,
4: प्रेसर,
5: सुगर,
4: प्यारालाइसिस,
5: दम,
4: खोकी, टोकेको निलो दाम,
5: मान्छे हराएको,
4: सामान हराएको,
5: मुना मुना लागेको,
4: मेलमिलाप गर्न पर्ने,
5: दाँत दुखेको,
4: बिगार परेको,
5: पैसा फसेको,
4: रक्सी छुटाउने,
5: घर बाँध्ने,
4: पिनाश भएको,
5: टाउको दुख्ने,
4: ग्यास्ट्रिक,
5: जन्डिस भएको,
4: सत्रु नष्ट गर्ने,
5: बाथ रोग,
4: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
5: जन्मेर कसले पो के लिएर आएको छ, मर्दा लानु पो के छ।
2: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लमजुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-51-57-36, 98-51-57-36।
4: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था। आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बात, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन। हार्दिक निमन्त्रणा। लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्जको 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ। कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरूलाई कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार। स्थान बेचीसह नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन। समय बिहान 11:30 बजे। किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज परिवार बेचीसह नगरपालिका 8 लमजुङ।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: एचआईवी सम्बन्धी जानकारी। एचआईवी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईवी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो छ महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्ने पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपियाँ, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छेउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
2: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र ₹950। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9008444010, 9008438526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
0: हार्दिक निमन्त्रणा। लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 MHz को 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ। कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू, सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरूलाई कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार। स्थान बेसी सहर नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन। समय बिहान 11:30 बजे। किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 MHz परिवार बेसी सहर नगरपालिका 8 लमजुङ।
3: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
4: ल ल आए बहिनी, किन होला?
3: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
4: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द सप्लाइज खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
3: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
6: सुनिता आ गर त
3: भोके, मेरो दास सबै किराले खाएको छ।
6: गर न के, आ गर, म हेर्छु।
3: आ
6: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
3: ठुलो स्वरमा नकराउन, मलाई लाज लाग्छ के।
6: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
7: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
8: भूपुसैनिक डेन्टल होम प्राली, बेसीथर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
9: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
8: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिच सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 06651381 दिपा सुन चाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: एचआईभी सम्बन्धी जानकारी एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ एचआईभी बाट कसरी बच्न सकिन्छ आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने सुई सिरिन्जको साझा प्रयोग नगर्ने छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने एचआईभी कसरी सर्छ असुरक्षित यौन सम्पर्क गरेमा संक्रमित रगत तथा रगत जन्ने पदार्थ प्रयोग गरेमा सुई सिरिन्जको साझा प्रयोग गरेमा एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा एचआईभी कसरी सर्दैन लामखुट्टे उपिया उडुस किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा जुठो खाँदा लुगा साटासाट गरेर लगाउँदा हात मिलाउँदा एउटै काइयोले कपाल कोर्दा एउटै धारा पोखरी चर्पी प्रयोग गर्दा चुम्बन गर्दा श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ
5: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लम्जुङ

0: हार्दिक निमन्त्रणा। लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज को 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ। कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरूलाई कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार। स्थान बेसी शहर नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन। समय बिहान 11:30 बजे। किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज परिवार बेसी शहर नगरपालिका 8 लमजुङ। के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्षी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: हार्दिकली मन्त्रणा। लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज को 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ। कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरूलाई कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार। स्थान बेसीसहर नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन। समय बिहान 11:30 बजे। किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज परिवार बेसीसहर नगरपालिका 8 लमजुङ।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
4: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
5: जापान ट्राई होइन सियोर गरौं।
6: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
5: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
6: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
4: लमजुङ एजुकेशन सेन्टर बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
7: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ। सम्पर्क नम्बर 066-590-2900। मोबाइल नम्बर 98-560-2900।
8: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
9: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
8: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
9: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
8: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
9: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
8: जय बुद्ध ज्वेलरी बेसीसहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-475।

0: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
1: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
0: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
1: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
0: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
1: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक दसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विशेषहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 9842673829 र 9817154038
2: भाउजू अनुहार त मलिन देख्छु नि के भयो हजुरलाई
3: हजुर बाबु छोरालाई अनन्ती ज्वरो आएको छ फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन के गर्ने होला बाबु
2: नआत्तिनुहोस् भाउजू मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन हो त्यही लगेर औषधि र भिटामिन खुवाए नानी त निको भइहाले
3: हो र बाबु म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो नभए औषधि किनेर ल्याउँछु
1: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा सबै खाले औषधि बिक्री वितरण घाउ सफा गर्ने सिलाई तथा टाका लगाउने बाफ लगाउने छाला तथा अन्य रोगको उपचार गरिन्छ औषधिमा विशेष छुटको व्यवस्था छ महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ सुगर प्रेसर युरिक एसिड दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ
2: औषधिको मूल्यमा होइन अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं
1: सोयल मेडिसिन्स बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुला कार्यालय अगाडि प्रोपाइटर सरोज कुमार श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032
2: ओहो हेड सर टाढैको सायद हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
4: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
2: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
5: न्यू जनप्रेमी छापा खानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापा खानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
2: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 0665520227 मोबाइल नम्बर 9842649129 र 9841552091
0: एचआईभी सम्बन्धी जानकारी एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ एचआईभीबाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपियाँ, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, सर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छेउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: हार्दिक निमन्त्रणा। लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 MHz को 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ। कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरूलाई कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार। स्थान बेसी शहर नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन। समय बिहान 11:30 बजे। किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 MHz परिवार बेसी शहर नगरपालिका 8 लमजुङ। के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी शहर लमजुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: हार्दिक निमन्त्रणा। लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज को 12 साधारण सभा एवं 5 अधिवेशन निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्बन्धित सबैमा पत्राचार मार्फत खबर भइसकेको छ। कुनै कारणवश खबर प्राप्त गर्न नसक्नु भएमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानेर यस संस्थाका पदाधिकारी एवं सदस्यहरू सम्पूर्ण शेयर सदस्य एवं अतिथिज्यूहरूलाई कार्यक्रममा उपस्थित भइदिनु हुन निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 जेठ 30 गते शनिबार। स्थान बेसीसहर नगरपालिका 8 क्याम्पस रोड स्थित तामाङ घेदुङको सामुदायिक भवन। समय बिहान 11:30 बजे। किसान संगीत अध्यक्ष एवं लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था रेडियो चौतारी 91.4 मेगाहर्ज परिवार बेसीसहर नगरपालिका 8 लमजुङ।
1: ओ भरे खाना पलो शैली हतार लाइ हो आजो
2: मेवाने छेजी तारे मुई पिवा मिमेमी मार्बलरी पिवा बीरा देसी सर मोबाइल गंगा आठ गैलरी याव मैं आचो
1: मै याम बीरा तैयार तड़ी बा तारे नासर बजार लंबी मु मेडल कप ट्रॉफी प्रमाण पत्र बैनर को बनेल पर्दी बीरा याव मैं लो खारे तारे प्रिय याना सेदी
2: गंगा आर ग्यालरी तो बने आचो
1: तर मार्बल फ्रीवा साइन बोर्ड होर्डिंग बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिंट टी शर्ट प्रिंट स्टिकर कटिम लम्रो छलसी ब्याज दे माया चिलो बनिम्रो
2: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै।
3: बेसीसहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिंग बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी शर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
4: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसीसहर नगरपालिका 7 पुरानो बैंक चोक लमजुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665131387 मोबाइल नम्बर 98462646648 र 98463018।
5: किन हाँस्या नि बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
4: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ।
3: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसीसहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461332004 र 98191920981।
6: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण
7: कामने रोग
6: बौलाउने रोग
7: ढल्ने रोग
6: मूर्छा पर्ने
7: सपना नराम्रो देख्ने
6: डराउने
7: रिस उठ्ने
6: तर्सिने
7: खान मन नलाग्ने
6: चिलाउने
7: ऐठन गर्ने
6: कम्मर दुख्ने
7: हात खुट्टा पोल्ने
6: चपाउने,
7: हात खुट्टा दुख्ने वा सुन्निने,
6: ज्यान कर्कर खाने,
7: महिनावारी गडबडी,
6: बाजोपन,
7: छारे रोग,
6: प्रेसर,
7: सुगर,
6: प्यारालाइसिस,
7: दम,
6: खोकी, टोकेको निलो दाम,
7: मान्छे हराएको,
6: सामान हराएको,
7: टुनामुना लागेको,
6: मेलमिलाप गर्न पर्ने,
7: दाँत दुखेको,
6: बिगार परेको,
7: पैसा फसेको,
6: रक्सी छुटाउने,
7: घर बान्ने,
6: पिनास भएको,
7: टाउको दुख्ने,
6: ग्यास्ट्रिक,
7: जन्डिस भएको,
6: सतुर नष्ट गर्ने,
7: बाख रोग,
6: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
7: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
8: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लमजुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56-36।
6: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: नि तथा मांसपेशी दुख्नु वाकवाकी लाग्नु बान्ता हुनु शरीरमा बिमिरा आउनु
1: डेंगु रोगको रोकथामका उपायहरू
0: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ
1: घर वरिपरि सफा राख्नुपर्छ डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
0: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ
0: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ
3: सुनिता आ गर त
4: भोके मेरो दाँत सबै किराले खाएको छ
3: गर न के आ गर म हेर्छु
4: आ
3: छी कस्तो गनाको दाँत माझ्दैन हो
4: ठुलो स्वरमा नकराउन मलाई लाज लाग्छ के
3: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
5: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
6: भूपुसैनिक डेन्टल होम प्राली पेशीसर नगरपालिका 8 सेरा ओरालो लमजुङ
7: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
6: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
8: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
9: हो त है आमा बरु कहाँ जाने भन्नु त
8: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
10: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
2: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
11: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र ₹950 यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ थप जानकारीका लागि 98024410 98028-38526 सम्पर्क गर्नुहोला सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ
8: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
9: हो त है आमा बरु कहाँ जाने भन्नु त
8: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
10: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: डेंगु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड

0: एचआईवी सम्बन्धी जानकारी। एचआईवी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईवी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईवी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईवी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो छ महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईवी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईवी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईवी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छेउ गर्दा, एचआईवी संक्रमणको शंका लागेमा एचआईवी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: कार्यक्रम स्वास्थ्य सरोकार।
4: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
3: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
4: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडि पट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।

0: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ, छारे रोग, सुगर, प्रेसर, गानो गोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ, गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56 36।
1: सुनिता आ गर त
2: भोके, मेरो दास सबै किराले खाएको छ।
1: गर न के, आ गर, म हेर्छु।
2: आ
1: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
2: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
1: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
0: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
3: भूपु सैनिक डेन्टल होम प्राली, बेसीथर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
4: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
3: सम्पर्क फोन नम्बर 066 521 429, मोबाइल नम्बर 98 414 84 440।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
5: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13, लमसुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 98 462 18 202 र 98 403 19 799।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13, लमसुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौकारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
0: अहिले बेलुकीको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
2: प्रिय श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीलाई जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकवान जीवन जिउन, आत्मा शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ।
3: आज यस मार्गदर्शन रेडियो कार्यक्रममा तपाईलाई हार्दिक स्वागत छ। मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भने तिमीहरूले जान्न सक। मानिसले गर्ने अपराध कार्यको दण्ड अदालतले दिन्छ। पाप कर्मको दण्ड परमेश्वरले दिनुहुन्छ। दण्ड राम्रो हुँदैन, क्षमा सुन्दर र असल हुन्छ। हामी सबैलाई त्यही चाहिन्छ। प्रभु येशूले सिकाउनु भयो, यदि हामीले परमेश्वरबाट क्षमा पाउनु हो भने हामीले पनि अरूलाई क्षमा दिन सिक्नुपर्छ। हामी जस्तो रोप्छौं त्यस्तै फल पाउँछौ। मानिसहरूको बीचमा पनि हामी जस्तो व्यवहार गर्छौ त्यस्तै व्यवहार अरूबाट पाउँछौ। परमेश्वरले पनि त्यस्तै गर्नुहुन्छ। संसारको उत्पत्तिदेखि परमेश्वरले मानिसलाई प्रेम गर्नुभएको छ, मानिसलाई डोर्याउनु भएको छ, सहायता गर्नुभएको छ, रक्षा गर्नुभएको छ। जिउनको निम्ति चाहिने हरेक कुरा परमेश्वरले मानिसलाई दिनुभएको छ। बाइबलले सिकाउँछ परमेश्वरले मानिसलाई उहाँको सम्बन्धमा रहेर जिउनको निम्ति बनाउनु भयो। मानिसलाई उहाँको कृपा र अनुग्रहले घेर्नु भएको छ, तर मानिस कहिले काहीँ बाकी बन्छ। परमेश्वरको आदेश पालन गरेर ऊ अगाडि बढ्दैन, अनाज्ञाकारी बन्छ। मानिसले परमेश्वरको विरूद्ध विद्रोह गरेको छ। आफ्नो विद्रोहको कारण मानिस आफैले दुःख पाएको छ, दण्डमा परेको छ, पतनको बाटो रोजेको छ। प्राचीन कालदेखि नै परमेश्वरले मानिसको देशमा, समाजमा, समुदाय, परिवारमा हस्तक्षेप गर्दै आउनु भएको छ, तर उहाँले बाधा दिन होइन, बरु मानिसको भलाई गर्न हस्तक्षेप गर्नुहुन्छ। प्राचीन समयमा मोसा नाम भएका एक व्यक्ति थिए। परमेश्वरले तिनलाई चुन्नु भएको थियो। किन चुन्नुभयो? मानिसहरूलाई अगुवाई गर्नको निम्ति, डोर्याउनको निम्ति। जब अगुवा नेतृत्व ठिक हुन्छ त समाज पनि, समुदाय पनि, राष्ट्र पनि ठिक हुन्छ। जब अगुवा नेतृत्व दुष्ट र स्वार्थी हुन्छ तब समाजको दुर्गति हुन्छ, समुदायको पतन हुन्छ। मोसा असली व्यक्ति थिए। परमेश्वरलाई चिन्थे, परमेश्वरको डर मान्थे, परमेश्वरको अधीनमा बसेका थिए। तर तिनले डोराइरहेका मानिसहरू भने अलिक अप्ठ्यारी खालका थिए। कहिले आज्ञा पालन गर्थे, कहिले गर्दैनथे, कहिले शान्तिसँग बस्थे, कहिले खैरा बैला मच्चाउँथे। साँचो परमेश्वरलाई त्यागेर अरूहरूको पछि लागेका थिए। मोसाले डोर्याउनु पर्ने मानिसहरूको ठूलो जमात त्यस्तै खैला बैलाका थिए। तर मोसा एक भक्त मानिस थिए। तिनले ती बरालिने मानिसहरूका निम्ति प्रार्थना गर्थे, तिनीहरूका पक्षमा उभिएर परमेश्वरसँग क्षमा माग्थे, बिन्ती गर्थे। किनकि परमेश्वरले क्षमा नगर्नु भए त तिनीहरू नष्ट हुनेछन् भनी तिनले बुझेका थिए। तिनले डोराइरहेका यी मानिसहरूको समुदाय हटी भएको थियो। कस्तो हटी? भनेको पटक्कै नमान्ने, टेर्दै नटेर्ने, परमेश्वरको आज्ञा नमान्ने मानिस वा मानिसहरू एक न एक दिन नष्ट हुन्छन्। तर अगुवा नेतृत्वमा भएका मोसाले परमेश्वरको अघि गएर प्रार्थना गरे। पवित्र शास्त्रमा लेखिएको छ, त मोसाले हत्तपत्त भुइँतिर आफ्नो शिर निहुराएर आराधना गरे। तिनले भने, यदि मैले तपाईँको दृष्टिमा निगाह पाएको छु भने हे परम प्रभु, बिन्ती छ परम प्रभु नै हाम्रो साथमा हिँड्नु होला। तिनीहरू हटी मानिस भए तापनि हाम्रा दुष्टता र पाप क्षमा गरेर हामीलाई आफ्नो निजी उत्तराधिकारको रूपमा ग्रहण गर्नुहोस्। मूसाले किन यसरी क्षमाको प्रार्थना गर्न पर्यो? किनकि मानिसहरू आफ्नो उद्देश्यबाट बरालिँदै गइरहेका थिए। परमेश्वरले एक विशेष देश अर्थात प्रतिज्ञाको भूमितिर तिनीहरूलाई लगिरहनु भएको थियो। धेरै दिनको बाटो हिँड्नु पर्यो। त्यो यात्रामा लाखौं मानिसहरू थिए। तिनीहरूका सम्पत्ति र वस्तुहरू साथमा थिए। ससाना केटाकेटीहरू थिए, वृद्ध वृद्धाहरू थिए, कोही कोही रोगी थिए, कमजोर थिए। यति ठूलो तातीलाई डोर्याउनु पटक्कै सजिलो थिएन। बाटोमा धेरै असुविधाहरू थिए, यात्रा कठिन थियो। यसैले मानिसहरू घरिघरि हरेस खान्थे, हठी भन्थे। परिस्थिति नै यस्तै थियो। तर हठीहरूले परमेश्वरबाट सहायता पाउँदैन, यो कुरा मूसाले बुझेका थिए। त्यसैकारण मूसाले मानिसहरूका निम्ति प्रार्थना गरे। एक अगुवा नेतृत्वको एउटा असल नमूना मूसाले प्रस्तुत गरे। तिनले गरेको यो प्रार्थनामा के देखिन्छ? तिनको वास्ता मानिसहरूप्रति देखिन्छ। तिनको हृदयमा अरूको वास्ता छ भन्ने कुरा झल्कन्छ। मूसाको निस्वार्थता देखिन्छ। आफूले मात्र क्षमा पाउने होइन, तर अरूले पनि क्षमा पाउन् भन्ने सोच मूसामा देखिन्छ। आफ्नो भूल गल्ती महसुस नगर्ने कोही कोही हुन्छन्। आफूले जे गरे त्यो ठिकै हो भनी सोचिरहेका हुन्छन्। कसैसँग भेदभावपूर्ण व्यवहार गरिरहेका हुन्छन्। तापनि त्यो आफूले ठिकै गरेको छु भनी सोच्छन्। वास्तवमा यिनीहरूको मनमा आफ्नो गलत व्यवहारका निम्ति अलिकति पनि दुःख हुँदैन। मूसा विनम्रताका साथ परम प्रभुको चरणमा जान्थे। सारा समुदायको पक्ष मौनले पाप स्वीकार गर्थे, परमेश्वरसँग क्षमा माग्थे। परमेश्वरको क्षमा चाहने व्यक्तिले उहाँको भय पनि मान्नुपर्छ। उहाँको आज्ञा पालन नगर्ने, उहाँको भय नमान्नेहरूलाई उहाँको क्षमा मिल्दैन। वचनकारले भनेका छन् भजन संग्रह 103 जसले हाम्रा सबै अधर्म क्षमा गर्नुहुन्छ र हाम्रा सबै रोगहरू निको पार्नुहुन्छ। भजन 10:1-4 खण्डमा यसरी लेखिएको छ, हे परम प्रभु म तपाईँलाई गम्भीर संकष्टमा पुकार गर्छु। हे परम प्रभु मेरो पुकारा सुनिदिनुहोस्। कृपाका लागि गरिएको मेरो पुकारामा तपाईँको कानले ध्यान दियो। हे परम प्रभु तपाईँले पापको लेखा लिनुभयो भने त हे प्रभु को खड़ा हुन सक्छ तपाईँको अघि? तर तपाईँमा क्षमा छ र नै तपाईँको भय मानिन्छ। हाम्रा अधर्महरू कति छन् त्यसको हिसाब लगाउन त असम्भव नै होला। हाम्रो व्यवहारद्वारा गरेका पाप अधर्महरू, जानी नजानेका कुराहरूद्वारा हामीले गरेका अधर्महरू, यहाँसम्म कि धार्मिक कार्य सम्झेर गरेका कतिपय कर्महरू समेत पापमय हुन्छन्। किनकि हामी मानिस हौ, पापको प्रभाव हाम्रो जीवनमा रहन्छ। हामी जोगिन खोज्यौं भने पनि निष्पाप रहन सायद असम्भव नै हुन्छ। तपाईँलाई कस्तो लाग्छ? परमेश्वरसँग हाम्रो जो सम्बन्ध छ वा हामी उहाँसँग जुन सम्बन्ध हामी जोड्छौं त्यसमा पापलाई कुनै स्थान हुँदैन, अपराधको कुनै ठाउँ छैन। किन? किनकि परमेश्वर पवित्र हुनुहुन्छ। उहाँले पापीलाई होइन तर पापलाई घृणा गर्नुहुन्छ। हामीले पापको निम्ति क्षमा मागेर जिउनुपर्छ। अनि खास कुरा, क्षमा माग्ने काम एकपल्ट मात्र गरेर पुग्दैन, तर दिन दिनको जीवनमा जे पनि गर्छौ त्यसमा हुन सक्छ। हामीले गलत कार्य गरेका हुन्छौं, त्यसकारण हामीले नित्य क्षमा माग्ने जीवन बोकेर जिउनुपर्छ। कि परमेश्वरसँग मात्र क्षमा माग्ने हो? परमेश्वरसँग क्षमा माग्नै पर्छ, साथै ती मानिसहरूसँग पनि क्षमा माग्नुपर्छ जसलाई हामीले चोट पुर्याएका छौं। हामीले जानी वा अनजानमा कसैलाई दुखी बनाएका हुन्छौं, तिनीहरूसँग पनि क्षमा माग्नुपर्छ। अहंकारीहरूले क्षमा माग्दैनन्, परमेश्वरसँग क्षमा माग्दैनन्। मानिससँग क्षमा माग्ने त कुरै आउँदैन। क्षमा माग्दा उनीहरूको वर्ग खस्किन्छ, सानो तुच्छ होइन्छ भन्ने सोचिरहेका हुन्छन्। क्षमा नमाग्ने यस्ता मानिसहरू परमेश्वरको स्थानमा बस्न चाहेका हुन्छन्। तर पवित्र बाइबलले हामीलाई क्षमा माग्ने र क्षमा दिने जीवन जिउनु पर्छ भनी सिकाउँछ। र यीशुले भन्नुभयो, जब तिमीहरू प्रार्थना गर्न खडा हुन्छ तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदिउन्। तर क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराध क्षमा गर्नुहुने छैन। हामीले यस्तो किसिमको जीवन जिउन सक्यौं भने त परमेश्वरले हामीलाई अचम्मको अधिकार पनि दिनुहुन्छ। कस्तो अधिकार? यीशुले भन्नुभयो, जसका पाप तिमीहरू क्षमा गर्छौ तिनीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुने छैन। यहोन्ना 20 अध्यायको 23 पद। कति अचम्मको अधिकार प्रभु येशूले हामीलाई दिनुभएको छ। तर एउटा शर्त छ, हामीले आफ्नो हरेक गल्ती, पाप, दुष्ट विचार, निन्दा गर्ने बानी, भेदभाव, लुकी छिपीका कुराहरू, अरूप्रति राखेको दुर्भावना, साथी परमेश्वरलाई मन नपर्ने यस्ता कुराहरूको निम्ति उहाँसँग निरन्तर क्षमा माग्दै जिउनु पर्छ। एकपल्ट मात्र मागेर पुग्दैन, किनभने हामी पाप स्वभावलाई बोकेर हिँडिरहेका हुन्छौं। त्यसै कारण हामीले क्षमा दिनुपर्छ। अरूको पाप क्षमा गर्ने अधिकार पाएर हामी परमेश्वर बन्दैनौ, धार्मिक समुदायको कुनै ठूलो पदमा बस्दैमा, लामो लगेदा लगाउँदैमा कोही पनि परमेश्वर बन्दैन। हामी सबै उहाँका सन्तान हौ, उहाँका छोरा छोरीहरू। परमेश्वरले कसैको शिक्षा, योग्यता, पृष्ठभूमि, मिठो बोली, बाहिरी आडम्बर हेरेर न्याय गर्नुहुन्न, उहाँले मानिसको हृदय हेर्नुहुन्छ। तपाईँ जुनै पृष्ठभूमिको भए तापनि परमेश्वरलाई केही फरक पर्दैन, फरक त मान्छेलाई पर्छ जसले प्रभुलाई चिनेको छैन। परमेश्वर चाहनुहुन्छ हामीले आफ्ना पापहरूको निम्ति उहाँसित क्षमा मागौं। हाम्रो पाप क्षमा गर्ने यीशु बाहेक अरू कोही हुनुहुन्न। बाइबलले भन्छ, यीशुको रगतले हाम्रा सबै पापहरू पखाल्दछ। बाइबलले यसो पनि भन्छ, पशु पक्षीको रगत बगाएर मानिसको पाप क्षमा हुँदैन। हामीले पाप क्षमाका निम्ति यीशुमा विश्वास गर्नुपर्छ, उहाँको बलिदानमा विश्वास गर्नुपर्छ, किनकि उहाँ मात्र हाम्रो पापको निम्ति मर्नु भएको छ, बलिदान हुनुभएको छ। पापको ज्याला मृत्यु हो, र उहाँ त्यो मृत्युबाट विजयी हुनुभएको छ। प्रिय मित्र, के तपाईँले आफ्ना पापहरूको निम्ति परमेश्वरसँग क्षमा माग्नु भएको छ? कुनै मानिससँग क्षमा माग्नु परेको छ कि? तपाईँको अहंकारले तपाईँलाई रोकिरहेको छ? यदि यस्तो अवस्था छ भने तपाईँ सचेत बन्नुहोस्। क्षमा नदिएर तपाईँले आफैलाई आफैले बनाएको झ्यालखानभित्र कैदीको रूपमा राख्नुहुन्छ। जसले अरूलाई क्षमा दिन्छ उसलाई परमेश्वरले पनि क्षमा गर्नुहुन्छ, र तपाईँ र हामी क्षमाद्वारा स्वतन्त्र व्यक्ति बन्छौं। यसकारण क्षमा गरौं, क्षमा गर्ने हृदय बोकेर हामी जिउन सकौं। मीकाले भनेका छन्, जो एक अगमवक्ता थिए, 7 अध्यायको 18 पदमा, तपाईँ जस्तो परमेश्वर को छ र जसले पाप क्षमा गर्नुहुन्छ र आफ्नो निज उत्तराधिकारीका बाँकी रहेका अरूको अपराध क्षमा गरिदिनुहुन्छ। तपाईँ सधैँभरि रिस गर्नुहुन्न, तर कृपा गर्नमा खुसी हुनुहुन्छ। हामी परमेश्वरको चरणमा

श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
2: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
1: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
2: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
1: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
2: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
1: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652435, 06652475, मोबाइल नम्बर 98565475।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? केसी सर आठ भिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: ओहो, हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841552091।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब पाउनुहोस् ओर्लिङको फोटोलाइट अफरमा 200 MBPS को इन्टरनेट 3 महिनाको मात्र शुल्क ₹3,300 साथमा डबल ब्यान्ड राउटर निशुल्क। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9802844010 र 9802838526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेशन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्ट भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मिसै पाइएन।
2: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालौँ। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालौँ, साह्रै गाह्रो भयो।
2: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा।
3: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: एचआईभी सम्बन्धी जानकारी। एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईभी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्ने पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
3: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा, स्कुल रोड चितवन, र भरतपुर महानगरपालिका 12 मालपोत, कस्तुरी टोल चितवन।
6: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
3: अचानक उच्च ज्वरो आउनु टाउको दुख्नु आँखाको पछाडिपट्टिको भागमा दुख्नु हाड जोर्नी तथा मांसपेशी दुख्नु वाकवाकी लाग्नु बान्ता हुनु शरीरमा बिमिरा आउनु
2: डेंगु रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
4: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ
5: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
6: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
5: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
6: चिन्तै नगर्नुहोस् न बुढा विशेष सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनसादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायणस्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
8: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
6: सम्पर्क फोन नम्बर 98165852 98066662 र 06651381 दीपा सुनचाँदी पसल विश्वह नगरपालिका 8 नारायणी स्थान लमजुङ
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: आजे हानी बुढा तुलै फर्किने गरी तालबारा ही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबारामै राख्नु भयो के रे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिचाबाट रगत आउने सुन्निने टिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
1: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
2: जापान ट्राई होइन सियोर गरौं
3: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर
3: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ
1: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2909 मोबाइल नम्बर 9856602909
0: ओहो हेर सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
5: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
0: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
2: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 9842649129 र 9841652091
0: ओ भरे खन प्रलो छैन हतारलाई र
6: हो आजु निवने भिजी तारे मुई पिब मिमी मार्बलरी प्रिव बिर बेसी सर मोबा गंगा आर्ट ग्यालरी याब मैब आछु
0: नै याम बिर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिर याब मैलो फारे तारे प्रे यान सेदी
6: स गंगा आर्ट ग्यालरी तो तो बनेउ आछु
0: तर मी मार्बलर फ्रिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिलो भनेम्रो
6: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै
2: बेसी सहर नगरपालिका 7 पुरानो बैङ्क चोकमा रहेको गङ्गा आर्ट ग्यालरी फ्लेक्स प्रिन्ट मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ
5: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
1: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमथुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 98462646648 र 98463018383।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
1: आ
0: छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
2: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
3: भूपुसैनिक डेन्टल होम प्राली बेसीसर नगरपालिका 8 सेरा ओरालो लन्जो
4: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
3: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
5: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
3: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 98462-18202 र 98403-19799
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
3: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ भाउजू अनुहार त मलिन देख्छु नि के भयो हजुरलाई
0: हजुर बाबु छोरालाई अनन्ति ज्वरो आएको छ फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन के गर्ने होला बाबु
3: नआत्तिनुहोस् भाउजू मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर हैरान अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन हो त्यही लगेर औषधि र भिटामिन खुवाए नानी त निको भइहाले
0: हो र बाबु म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो नभए औषधि किनेर ल्याउँछु
6: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा सबै खाले औषधि बिक्री वितरण घाउ सफा गर्ने सिलाई तथा टाका लगाउने बाफ लगाउने छाला तथा अन्य रोगको उपचार गरिन्छ औषधिमा विशेष छुटको व्यवस्था छ महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ सुगर प्रेसर युरिक एसिड दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ
3: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं
6: सोयल मेडिसिन्स बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुला कार्यालय अगाडि प्रोप्राइटर सरोज कुमार श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241-32
7: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
0: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
7: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्नु भएको छ
7: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परा
7: बनाउन त हुन्थ्यो। काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बमबहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 9840-58-565 राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ एचआईभीबाट कसरी बच्न सकिन्छ आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने सुई सिरिन्जको साझा प्रयोग नगर्ने छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आर्टिनु पर्दैन एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने एचआईभी कसरी सर्छ असुरक्षित यौन सम्पर्क गरेमा संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा सुई सिरिन्जको साझा प्रयोग गरेमा एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा एचआईभी कसरी सर्दैन लामखुट्टे उपियाँ उडुद किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा जुठो खाँदा लुगा साटासाट गरेर लगाउँदा हात मिलाउँदा एउटै काइयोले कपाल कोर्दा एउटै धारा पोखरी चर्पी प्रयोग गर्दा चुम्बन गर्दा श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ
3: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845-39-6447 र 9811-90-610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
6: कार्यक्रम स्वास्थ्य सरोकार
7: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
6: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
7: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तपाईँले पुर्याइदिनु है?
2: ए हजुर, भइहाल्छ नि।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडि पट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
4: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
3: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
4: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
3: हाम्रा सेवाहरू: कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
4: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोपाइटर मोहम्मद मिनहास अन्सरी, लमजुङ सिरक रसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसह नगरपालिका आठ झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
5: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मेसै भयो।
6: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
5: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
6: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका आठ सेरा।
4: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: सुनिता आ गर त
0: भोके, मेरो दाँत सबै किराले खाएको छ।
3: गर न के, आ गर, म हेर्छु।
0: आ
3: छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
0: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
3: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
4: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
5: भूपुसैनिक डेन्टल होम प्राली, बेसीथर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ।
6: प्रोपाइटर बालकृष्ण वाग्दे र बीडीएस डाक्टर सिसा अधिकारी।
5: सम्पर्क फोन नम्बर 0665241429, मोबाइल नम्बर 9894184440।
7: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
8: जापान ट्राई होइन, स्योर गरौँ।
6: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
8: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
6: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
7: लमजुङ एजुकेसन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
9: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
10: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
11: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
10: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841152091।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
2: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98400067787।
4: सुनिता आ गर त
1: भोके, मेरो दास सबै किराले खाएको छ।
4: गर न के, आ गर, म हेर्छु।
1: आ
4: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
1: ठुलो स्वरमा नकराउन, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुसैनिक डेन्टल होम प्राली, बेसीथर नगरपालिका 8, सेरा ओह्रालो, लन्जुङ।
7: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
6: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।